सोभिता गौतमले नेपाल कानून व्यवसायी परिषद कानून व्यवसायलाई लाइसेन्स दिने संस्था मात्र नभएर व्यावसायिक सुरक्षाका लागि काम गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल कानून व्यवसायी परिषदमा यतिखेर 24,000 भन्दा बढ़ी कानून व्यवसायी आबद्ध छन्। पेट्रोलियम पदार्थ तथा ग्यासको कालो बजारी गर्ने पेट्रोलियम ढुवानी गर्ने पेट्रोल पम्प ढुवानी गर्ने ट्याङ्कर र ग्यास डिलरको इजाजत पत्र लाइसेन्स खारिज गर्ने सम्मको कार्यवाही गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आयोजना गरिएको अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापन बारे सरकारवाला निकायसँगको छलफल कार्यक्रममा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले कालो बजारीमा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याएर अधिकतम कार्यवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो। सभापति अन्सारीले पेट्रोलियम पदार्थ सम्बन्धी छुट्टै ऐन तथा कालो बजारी नियन्त्रण सम्बन्धी विधेयक तयार पार्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र माथहातका निकायलाई आवश्यक तयारी अघि बढ़ाउन निर्देश गरेको छ। राजधानी विभागले विद्युतीय राजधानी ई पासपोर्ट उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि गरेको छ। विभागले साउन 25 गते एकै दिन 5,878 विद्युतीय राहदानी छाप्न सफल भएको जनाएको छ। विद्युतीय राहदानीको बढ़दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै आएको विभागले पछिल्लो समय दैनिकै 5,000 भन्दा बढ़ी राहदानी उत्पादन गर्न थालेको छ। विभागले यसलाई विद्युतीय राहदानी सेवाको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताइएको छ। यसअघि विभागको उत्पादन क्षमता दैनिक करिब 1,500 राहदानी रहेको थियो। विभागले नेपाली नागरिकलाई सहज सरल छिटो सुरक्षित तथा प्रभावकारी रूपमा विद्युतीय राहदानी उपलब्ध गराउने उद्देश्यले सेवा प्रणाली र राहदानी उत्पादन क्षमतामा निरन्तर सुधार गर्दै आएको छ। विभागका अनुसार बढ़दो मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता विस्तार गरिएको र सेवाग्राहीलाई समयमै राहदानी उपलब्ध गराउन क्षमता थप वृद्धि गर्ने कार्य भइरहेको बताइएको छ। सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालय नै पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्यलतालाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल सहज प्रभावकारी र नागरिक मैत्री बनाउने लक्ष्य राखिएको छ। साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः प्रविधि मैत्री बनाइनेछ। आवेदनहरू डिजिटल ढाँचामा समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलिएको छ। यस व्यवस्थाले निवेदन गर्न भर्न सेवाग्राहीलाई हुने झन्झट अन्त्य हुनेछ भने कार्यालय परिसरमा पैसा कमाउने उद्देश्यले हुने बिचौलियाको धन्दा समेत निरुत्साहित हुनेछ। साझा खबरमा अब विदेशको खबर। कंगोमा इबोला भाइरसको संक्रमण तीव्र रूपमा फैलिएको छ। इबोलाका कारण 2,000 भन्दा बढ़ीको मृत्यु भएको जनाएको छ। पछिल्लो 3 हप्तामा कम्तीमा 1,000 जनाको मृत्यु भएको जनाएको छ। भाइरस खतरनाक दरमा फैलिरहेको उल्लेख गरेको छ। मंगलबारसम्म कंगोको 5 प्रान्तमा 4,381 जनामा इबोला संक्रमण पुष्टि भएकोमा 2,011 जनाको मृत्यु भएको जनाएको छ। महामारी तीव्र गतिमा बढ़िरहेको छ भने अन्तर्राष्ट्रिय अधिकारीहरूले संक्रमण नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपील गरेका छन्। विश्व स्वास्थ्य संगठन WHOले पूर्वाधार सुदृढ़ीकरण गर्न लिटामा WHOद्वारा निर्मित उपचार केन्द्रको विस्तार भइरहेको घोषणा गरेको छ। कोलम्बियामा 7.4 म्याग्निच्युडको भूकम्पपछि 36 घण्टासम्म भग्नावशेषमा फँसेकी 32 वर्षीय महिलालाई जीवितै उद्धार गरेको छ। पश्चिम कोलम्बियामा गएको भूकम्पमा परि कम्तीमा 188 जनाको मृत्यु भएको छ भने सयौं अझै बेपत्ता रहेको अधिकारीहरूले तथ्याङ्क देखाएको छ। 10 घण्टाको उद्धार कार्यपछि
फरेर शहरमा भत्किएको भवनको भग्नावशेषबाट डानियल लार्गोलाई निकालिएको थियो। अग्नि नियन्त्रकहरूले अन्तत चारवटा गरौं कंक्रिट स्ल्याब मुनि पुरिएका लार्गो मुनि सुरुङ खन्नेर उनलाई बाहिर निकालेका थिए। कोलम्बियाको कफी उत्पादक क्षेत्रमा अवस्थित पेरेरा शहरमा 79 जनाको मृत्यु भएको पुष्टि भएको छ। लार्गोकी आमाले एएफपीको समाचार संस्थालाई बताइन् कि एक स्थानीय बासिन्दाले आफ्नो छोरीले भग्नावशेष मुनिबाट मद्दतको लागि कराइरहेको सुनेका थिए। आपतकालीन कर्मचारीहरू घटनास्थलमा आइपुगेपछि तिनीहरूले सानो क्यामेराको मद्दतले लार्गोलाई पत्ता लगाए, तर बाटोमा चारवटा गरौं कंक्रिट स्ल्याबहरू भएकाले तिनीहरूलाई बाहिर निकाल्न अत्यन्तै गाह्रो परेको थियो। स्टेट अफ होर्मुजामा अमेरिकी नाकाबन्दी तोड्ने प्रयास गर्ने कार्गो जहाजमा अमेरिकी हेलिकप्टरले मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ। यूएस सेन्ट्रल कमाण्ड सेन्टकमले सामाजिक सञ्जाल एक्समा अमेरिकी नौसेनाको MH-60 हेलिकप्टरले एमभी बेलनोभा कार्गो जहाजले अमेरिकी सेनाले बारम्बार जारी गरेको चेतावनीलाई व्यवस्था गरी अगाडि बढ़ने प्रयास गरेपछि आक्रमण गरी अघि बढ़न नदिएको जनाएको छ। गत जुलाई 14 ईरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी पुनः स्थापित गरेपछि ईरान विरूद्धको एक महिना लामो युद्धमा अमेरिकाले जबरजस्ती जहाज रोकेको यो तेस्रो पटक भएको जनाएको छ। ताजा खबरमा अब खेलकुदको खबर। यही अगस्त महिनाको 30 तारीकदेखि मलेसियामा हुने एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन भएको छ। एसियाली क्रिकेट परिषद एसीसीले हिजो परिमार्जित खेल तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेलमा अगस्त 30 बहरानसँग खेल्नेछ। यसअघि नेपालले सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्ने तय भएको थियो। प्रतियोगिताको समूह एमा नेपाल सहित बहराइन, साउदी अरेबिया, हङकङ र मलेसिया रहेका छन्। यस्तै समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। समूह चरणबाट शीर्ष 2 टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल सेप्टेम्बर 12 हुनेछ। एक दिवसीय कम फर्मेटमा हुने प्रतियोगिताको विजेता आउँदो वर्ष हुने एसिया कपमा छनौट हुनेछ। एसीसी प्रिमियर कपको लागि नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको छ। खेलकुदको अर्को एउटा खबर। राजधानीमा पुष्पलाल स्मृति राष्ट्रीय ब्याडमिन्टन प्रतियोगिता जारी छ। एपीएफका क्षितिज खनाल, पीच फिटनेस क्लबका विष्णु कटवाल र नेपाल आर्मीका प्रफुल्ल महर्जन लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रीय वरियता ब्याडमिन्टन प्रतियोगिताको शीर्ष 8 पुरूष एकलतर्फ सेमी फाइनलमा प्रवेश गर्नुभएको छ। समूह एको लीग खेलमा क्षितिजले दोस्रो जीत हात पार्दै सेमी फाइनलमा स्थान पक्का गर्नुभएको हो। क्षितिजले बुधबार दोस्रो खेलमा नेपाल पुलिस का जीवन आचार्यलाई 21-13, 23-21 हराउनु भयो। क्षितिजले आफ्नो पहिलो खेलमा नम्बर 1 तथा पूर्व विश्व जुनियर शीर्ष खेलाड़ी प्रिन्स दाहाललाई पराजित गर्नुभएको थियो। यस्तै एपीएफका प्रिन्स दाहालले दोस्रो खेलमा नेपाल पुलिसका सुनिल जोशीमाथि 21-14, 21-19 जीत निकाल्नु भयो। यस समूहमा प्रिन्स र सुनिल जोशीको 1-1 जीत भएको छ। सुनिलले पनि आफ्नो पहिलो खेलमा पुलिसकै जीवन आचार्यमाथि जीत निकाल्नु भएको थियो। यस्तै समूह बीको दोस्रो खेलमा आफ्नो प्रतिद्वन्दीमाथि जीत हार पार्

0: फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड। साझा खबर।

0: शुभ प्रभात। यो CIN को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CIN खबर.com, CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 28 गते बिहिबार, अगस्त 13 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको प्रतिपदा तिथि, गुला पर्व प्रारम्भ, विश्व सुलेखन दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रहरीको पोशाक खरिदको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन, सांसद र प्रहरी प्रमुख बीच नै नोकझोक, कांग्रेस पूर्व सभापति देउबा आज स्वदेश फर्किँदै।
1: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना, खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण, भाका दिएको म्याद सकिँदा पनि सर्पको टोकाई विरूद्धको औषधि आपूर्ति हुन सकेन।
0: खाद्यले आफ्ना उत्पादनको बजार व्यवस्थापनका लागि आजदेखि नयाँ रणनीति बनाउँदै, मासु र अण्डाको मूल्य बढ़दा पनि किसान घाटामा, बिचौलियाको हालीमुहाली।
1: अमेरिकाद्वारा बालबालिकाको खोप कार्यक्रममा गरिएको परिवर्तनको विश्व स्वास्थ्य संगठनद्वारा आपत्ति, व्यापारिक जहाज कब्जा गरी प्रतिकार गर्ने रूसी राष्ट्रपतिको चेतावनी, ब्राजिलमा प्राकृतिक वनस्पति घट्दा एल निनोको प्रभाव,
0: र सोलुखुम्बुमा तेस्रो संस्करणको रेड पाण्डा म्याराथन हुने, पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टनको अन्तिम खेल भोलि, बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता असोज दोस्रो साता।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, सुशासन र भ्रष्टाचार अन्त्यका लागि संसददेखि सरोकारवाला बीच चलिरहेको बहसको प्रसंग।
1: नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारी तथा निर्वाचन प्रहरीका लागि खरिद गरेका पोशाक लगायतका सामग्रीमा सार्वजनिक खरिद प्रक्रिया र खर्चमाथि प्रश्न उठेपछि संसदको सार्वजनिक खरिद अनुगमन समितिले छानबिन अघि बढ़ाएको छ। समितिले हिजो गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेललाई बैठकमा बोलाएर खरिद प्रक्रिया लगायत तथा व्यवस्थापन बारे जानकारी लिएको छ। बैठकमा सांसदहरूले उजुरीका विषय गम्भीर रहेको भन्दै विस्तृत छानबिनमा जोड़ दिएका छन्। बैठकमा उपस्थित भएका गृह सचिव तथा दुवै आईजीपीले भने सार्वजनिक खरिद ऐन अनुसार नै खरिद गरिएको जिकिर गर्नुभएको थियो। बैठकले 15 दिनभित्र खरिद सम्बन्धी विवरण उपलब्ध गराउन समेत निर्देशन दिएको छ। खास गरी प्रहरीको गत वर्षको खरिदको विषयमा छानबिनको माग गरिएको हो। तत्कालीन आईजीपी दीपक थापाको कार्यकालमा खरिद प्रक्रिया शुरू भएको थियो। निश्चित केही कम्पनी मात्रै मिल्ने प्राविधिक विषयहरू बनाइएको भन्दै उजुरीहरू परेको बताइएको छ। त्यस्तै एनसीएल आजियताको शेयर बिक्री विवाद तथा

0: स्मार्ट सेलको 4.60 करोड़ बराबरको लिलामी प्रकरणमा 22 जना विरूद्ध मुद्दा दायर भएको छ। स्मार्ट सेलका तत्कालीन संचालक एनसीएल आजिएटाका संचालक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका संचालक र सीईओ तथा प्राधिकरणकै पूर्व अध्यक्षलाई प्रतिवादी बनाइएको मुद्दाको कुल बिगो 96.12 करोड़ 17 लाख रूपियाँ छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयको ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी कसूरमा मुद्दा दायर भएको हो। यसमा स्मार्ट सेलको उपकरण निलामी र एनसेलको शेयर खरिद बिक्रीको विषयमा छुट्टा छुट्टै बिगो कायम गरिएको छ। एनसेलको शेयर बिक्रीबाट राज्यलाई 87.02 करोड़ 64 लाख रूपियाँ घाटा भएको भन्दै सोही बराबरको बिगो कायम गरिएको छ। त्यस्तै स्मार्ट सेलको उपकरण निलाममा सर्वेश जोशी, सतीश लाल आचार्य, सचिन लाल आचार्य, भास्कर लाल नरसिंह जोशी, ज्योति प्रकाश पाण्डे, पृथ्वी बहादुर पाण्डे, प्रजय राज भण्डारी, कवि कुमार ब्रिजेवाला र दिवाकर शाक्य उडाई र शालिक राम वेलवासे र शोभा श्रेष्ठलाई प्रतिवादी बनाइएको छ। लाइसेन्स खारेज भएसँगै सरकारको स्वामित्वमा आएको स्मार्ट सेलको बीटीएस टावर लगायतका उपकरण लिलाम गरी एनसेलले खरिद गरेको थियो। यस प्रक्रियामा कानून मिचिएको अभियोग छ।
1: यसैबीच सम्पत्ति शुद्धिकरण सम्बन्धी अर्को मुद्दामा विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले हिजो भट्ट र अग्रवाललाई पूर्वपक्ष थुनामा राख्न आदेश दिएको हो। उनीहरू धितोपत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी अघिल्लो मुद्दामा पूर्वपक्ष थुनामै छन्। यसअघि असार 3 गते विशेष अदालतले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको थियो। सम्पत्ति शुद्धिकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई हिजो अर्को मुद्दामा पेश विशेष अदालतमा उपस्थित गराइएको थियो। दुवैजनाको बयान र थुनसेक बहसपछि विशेषले थुनामा पठाउने आदेश गरेको हो। पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धिकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाल विरूद्ध पनि मुद्दा थियो। विशेषले पौडेललाई साधारण तारीखमा छाड्न आदेश दिएको थियो। त्यही अनुसार उनी तारेखमा पनि छन्। उक्त मुद्दामा भट्टलाई 26.63 करोड़ 27 लाख 71 हजार 59 रूपियाँ र अग्रवाललाई 25.59 करोड़ 20 लाख 6 हजार 124 रूपियाँ बिगो कायम गरिएको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले सीआईएनसँग बताउनुभयो। यसअघि पनि भट्ट र अग्रवालमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरेको थियो। अनुसन्धानपछि उनीहरू विरूद्ध विशेष अदालत, उच्च अदालत, जिल्ला अदालतमा छुट्टा छुट्टै मुद्दा दायर गरिएको थियो।
0: सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूरमा अनुसन्धान चलिरहेका बेला स्वास्थ्य उपचार गराउन भन्दै विदेश पुग्नुभएका पूर्व प्रधानमन्त्री एवं कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा अझै नेपाल फर्किनु भएको छैन। पूर्व सभापति देउवा भने कांग्रेस नेतृत्वपक्षको भेलामा समेत सहभागी हुने गरी आज नेपाल आउन लागेको कांग्रेस नेताहरूले बताएका छन्। पूर्व प्रधानमन्त्री देउवा 13 फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जानुभएको थियो। त्यसदा उहाँ विदेशमै हुनुहुन्छ। पूर्व परराष्ट्र मन्त्री राणा 21 पुसमा त्रिभुवन विमानस्थलबाट दिल्ली प्रस्थान गर्नुभएको थियो। दुवैले आफूहरू स्वास्थ्य उपचारका क्रममा रहेको समेत बताउनु भएको छ। तर कुन देशमा, कुन अस्पतालमा, कुन रोगको विषय उपचार भइरहेको भनेर खुलाइएको छैन। दुवैजना शुरूमा सिंगापुर र त्यसपछि हङकङ पुग्नु भएको हो। आज काठमाण्डुबाट दिल्ली हुँदै सिंगापुर पुग्नु भएको थियो। देउवा काठमाण्डुबाट सिंगापुर जानुभएको थियो। देउवा दम्पतिले आफ्नो बसाईबारे आधिकारिक रूपमा केही खुलाउनु भएको छैन। अनुसन्धान छलेर विदेश भागेको आरोप पनि उहाँहरू विरूद्ध लागेको छ। यति लामो अवधिसम्म विदेश बसाएर उपचार खर्चको स्रोत के हो भन्ने प्रश्न पनि उठिरहेको बताइएको छ। देउवा दम्पतिले विदेशमा उपचाररत रहेको बाहेक अरू खुलाउनु भएको छैन। 25 चैतमा देउवाले फेसबुक पोस्ट मार्फत स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारका क्रम जारी नै रहेको जानकारी गराउनु भएको थियो। वास्तविकता समय क्रमसँगै खुल्दै जाने नै छ। अतिरञ्जित गरी सार्वजनिक भएका विवरणहरू भ्रममा नपर्न सबैमा अपील गर्दछु, उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको थियो। यसबारे कांग्रेस पनि मौन रहेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसले देउवा उपचारका क्रममा विदेशमा रहेको भन्ने बाहेक अरू कुरा पार्टीलाई आधिकारिक जानकारी नभएको समेत बताउनु भएको छ।
1: सरकारले संक्रमित पशुको पीड़ा रहित मरण अर्थात युथेनेसिया गर्न सकिने व्यवस्था सहित संक्रामक पशुरोग नियन्त्रण विधेयक ल्याएको छ। यसले पशुधन जोगाउँदै आर्थिक समृद्धिमा योगदान दिने पनि विश्वास गरिएको छ। रोग नियन्त्रणका लागि द्रुत प्रतिकार्य टोलीसहित पशु सेवा विभागको नेतृत्वमा समन्वय समिति रहने व्यवस्था समेत प्रस्ताव गरिएको छ। समन्वय समितिले प्राविधिक सहयोग तथा रोग नियन्त्रणमा समन्वय सहकार्य र सहजीकरण गर्ने जनाइएको छ। युथेनेसिया गर्नका लागि संक्रामक पशु रोग प्रमाणित हुनुका साथै उपचारविहीन र पीड़ादायी अवस्थामा रहेको पशु हुनुपर्नेछ। संक्रामक पशु रोग प्रमाणित भई उपचारविहीन भई पीड़ादायी अवस्थामा रहँदा पशुलाई नियन्त्रण वा व्यवस्थापन गर्नुपर्ने भएमा दर्तावाला पशु चिकित्सकले पीड़ारहित मरण अर्थात युथेनेसिया व्यवस्था गर्न सक्ने विधेयकमा उल्लेख गरिएको छ। राष्ट्रिय सभामा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पेश गरिएको छ। पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055 पशुमा लाग्ने संक्रामक रोगबारे व्यवस्था गरे पनि स्पष्ट नहुँदा समयमै रोग नियन्त्रण सम्बन्धी कार्य संचालनमा कठिनाई हुँदै आएको थियो। यसैबीच देशभरमा सर्प दंश विरूद्धको औषधिको अभाव भए पनि त्यसलाई टार्नको लागि सरोकारवाला निकायको बीचमा समन्वय भइरहेको सरकारले दावी गरेको छ। विभिन्न सर्पदंश उपचार केन्द्रमा देखिएको औषधिको अभाव टार्न सरकारले स्वास्थ्य संस्थाहरूलाई आदान प्रदानको अभ्यास गर्न निर्देशन दिएको छ। सीआईएनसँग कुराकानी गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी
2: मैले एउटा संस्थामा खोप नभएको अवस्थामा नजिकमा रहेको अर्को सर्पदंश उपचार केन्द्रमा भएको खोपलाई स्थित व्यवस्थापन गरेर पनि उपचारलाई अहिले व्यवस्थापन गरिरहेका छौं। अहिलेसम्म हाम्रो सम्बन्धित देशबाट सम्बन्धित सप्लायरहरूबाट जानकारी प्राप्त भए अनुसार हामी एकदमै चाँडै ल्याइदिन्छौ भन्नुभएको छ। खरिद भइसकेर उहाँहरूले यहाँ सेन्ट्रल स्टोरमा दिने भनेर भनिएको समय र म्याद पनि सकिसकेको चाहिँ छ, तर अहिले कुरा गर्दाखेरि हामी ल्याइदिन्छौ, हामी चाँडै ल्याइदिन्छौ, सम्बन्धित देशको परीक्षणले गर्दा ढिलो भन्ने कुराहरू जानकारी छ। तर त्यो नआइपुगे पनि हाम्रो सर्पदंश उपचारका लागि सर्पदंशको प्रतिविधि चाहिँ अहिले पनि सर्पदंश उपचार केन्द्रहरूमा छन्, केही भण्डारणहरूमा पनि छन्। ठूलो मात्रामा ठूलो समयसम्मलाई धेरै समयसम्मलाई पुग्ने गरी त्यति मात्रामा चाहिँ नभएको हो।
1: यसैबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा अधिकांश सांसदले ग्यासको अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय उठाएपछि अध्यक्ष दाहालले सरकारको ध्यान आकर्षण गराउनु भएको हो। सांसद तुल प्रसाद विश्वकर्माले ग्यास अभावका कारण नागरिकले कष्ट भोग्नु परेको उल्लेख गर्नुभयो भने अर्का सांसद नरबहादुर विष्टले उपभोक्ताले अहिले कहिलेसम्म ग्यास पाउने हो भनेर प्रश्न गर्नुभयो। उपभोक्ताले सर्वसुलभ रूपमा ग्यास नपाउँदा लाइन बस्नुपर्ने अवस्था आएको भन्दै अधिकार कर्मीहरूले पनि सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। सरकारले भने विभिन्न ग्यास डिपो लगायत अरू सरकारवाला निकायसँग संवाद र अनुगमनलाई पनि तीव्रता दिइरहेको दावी गरेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा नागरिकको गुनासो सम्बोधनका लागि सांसदले गर्ने काम र बनाउने योजना
3: चाहना आकांक्षा राखेको हुन्छन् कि मेरो जनप्रतिनिधिले यो गर्दै हुन्थ्यो, मलाई यसमा सहयोग गर्दै हुन्थ्यो भनेर त्यो जनताहरूको त्यो आकांक्षा हुन्छ। समय दिनको लागि त्यो सम्बन्धी एकजना व्यक्ति राखिदिएको छु। अनावश्यक कुनै चाहिँ अधिकारीले दुःख दियो कुराहरू चाहिँ समस्याहरू हुन्छन्।
1: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना। खाद्यले आफ्ना उत्पादनको बजार व्यवस्थापनका लागि नयाँ रणनीति बनाउँदै मासु र अण्डाको मूल्य बढ़दा पनि किसान भने घाटामा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फूलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
5: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
6: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानून

0: बाध्य हुन्छन्।
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
3: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
2: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानमै आसपासमा उपस्थित छ। यति बेला मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल आएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बादल सहित मौसम सामान्य रहेको विभागले जनाएको हो। मौसमविदका अनुसार अहिले कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र कर्णालीका थोरै स्थानमा मध्यम वर्षा भइरहेको जनाएको छ। यसैबीच बाढ़ी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ़ने चेतावनी दिएको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीहरूमा पानीको सतह सतर्कता भन्दा तल रहेको शाखाले जनाएको हो। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सामान्य अवस्थामा छ। कर्णाली र पश्चिम राप्ती नदीका केही खण्डमा पानीको सतह उल्लेखनीय रूपमा बढ़ेको शाखाका प्रमुख विनोद पराजुलीले सीआईएनलाई बताउनुभयो।
6: बहाव आगामी तीन दिन बढ्ने क्रममा भोलिलाई पर्सीलाई चाहिँ उल्लेख्य बढ्ने भनेको छ। तर प्रमुख नदीहरूमा चाहिँ खतरा भन्दा माथि बाढ़ी जाने अवस्था, खाली नदीको छेउछाउ चाहिँ सतर्क रहौं भन्ने किसिमको माथि हाम्रो सूचना हो। तर जहाँसम्म ससाना नदीको कुरा छ, क्लास फ्लडको कुरा गर्छौँ हामी, आकस्मिक बाढ़ीको जोखिम चाहिँ मुख्यत सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई हामीले येलो अलर्ट जारी गरेका छौँ आज 24 घण्टाको लागि, भोलि बिहानसम्मको लागि त्यो हुन्छ। त्यो बाहेक अत्यन्तै ठूलो बाढ़ी र डुबानको अवस्था चाहिँ आगामी तीन दिन देखिने अवस्था चाहिँ छैन। त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ्ने भएको कारणले सतर्कता चाहिँ जरूरी छ।
5: मासु र अण्डाको मूल्य बढ्दा पनि किसानहरू भने मारमा परेको भन्दै सरकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्। साधारणतया साउन महिनामा कतिपय नेपालीले माछा मासु तथा अण्डा खाँदैनन्। माघ कम हुने यो महिनामा मासु र अण्डाको मूल्य घट्नुपर्ने हो, तर यसपटक बजारको दृश्य उल्टो देखिएको छ। साउन लागे यता अण्डा र कुखुराको मासुको भाव बढ़ेको छ। छोटो समयमै पटक पटक भएको मूल्य वृद्धिका कारण भान्सा महँगिएको छ, उपभोक्ताहरूको गुनासो बढ़ेको छ। बजारमा मासु र अण्डाको भाउ छोइन सक्नु भएको भन्दै यस पटक किसानले राम्रै नाफा कमाएको अपेक्षा गरिए पनि त्यो अनुसारको नाफा किसानले कमाउन सकेका छैनन्। मूल्य वृद्धिको ग्राफले किसानहरूको मुहारमा खुशी पनि आउन सकेको छैन। अण्डाको फार्म समर्थन मूल्य तोक्दै आएको नेपाल

0: लेयर्सको खुरापालक संघले साउन महिनामा मात्रै चार पटक सूचना निकालेर अण्डाको भाउ बढ़ाएको छ। खाद्य व्यवस्था कम्पनीले भने आफ्नो उत्पादनको बजार व्यवस्थापनका लागि आजदेखि रणनीति ल्याउँदैछ अगाडि। सिंहदरबार भित्रै बिक्री केन्द्रको स्थापना गर्ने तयारी पनि गरिएको छ।
1: अब आजका पत्र पत्रिकाका खबर। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री बालेनलाई टर्की र सभापति लामिछानेलाई चीन भ्रमणको निम्ता शीर्षकमा खबर प्रकाशित छ। भारतपछि प्रधानमन्त्री बालेन्द्र शाहलाई टर्कीले औपचारिक निमन्त्रणा पठाएको छ। द्विपक्षीय भ्रमणका लागि नभएर जलवायु सम्मेलन सम्बन्धी 31औं संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी हुन टर्कीबाट प्रधानमन्त्रीलाई निमन्त्रणा आएको हो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने युवा नेतृत्व सामान्य देशमा परिवर्तन सम्भव छ भन्ने प्रमाणित गर्ने अवसर र चुनौती दुवै आएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले अहिलेको अवसरलाई परिमाणमा बदल्न नसके थप जटिल परिस्थिति आउन सक्ने समेत उहाँले चेतावनी दिनुभएको हो। ऋण तिरिसक्दा पनि 17 परिवारको 3.5 बिघा फूलकुमारीको कब्जामा शीर्षकमा अर्को खबर प्रकाशित छ भने अबदेखि सबै सरकारी कार्यालयमा निवेदनको एउटै ढाँचा शीर्षकमा खबर छ। त्यस्तै भित्र पृष्ठमा ग्यास अभावसँगै दाउराको माग बढ़दै उदयपुरमा 70% परिवार अझै दाउरामै निर्भर शीर्षकमा खबर छ भने अर्को पृष्ठमा बोरा अभावमा 6 महिना गोदाममै थन्किएको उदयपुर सिमेन्ट बल्न बिक्री शुरू शीर्षकको अर्को खबर छ। दशैंमा मात्रै खुल्ने सुपथ पसल आजदेखि वर्षभरि सञ्चालन हुँदै शीर्षकमा अर्को खबर छ। 44 जिल्लामा आजबाट सुपथ पसल सञ्चालन हुनेछ। वर्षैभरि उत्पादनमा छूट दिने गरी सुपथ पसल सञ्चालन गर्न लागिएको छ। खाद्य कम्पनीले सुपथ पसलमा बिक्री गर्न 10,000 टन चिनी आयातको प्रक्रिया समेत थालेको छ।
0: आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनमा जलेको मन्त्री निवास 38 करोड़ खर्चेर पुनर्निर्माण हुँदै शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। गत भदौको जेएनजी आन्दोलनमा जलेको ललितपुर भैंसेपाटे स्थित मन्त्री आवासको 38 करोड़ खर्चेर पुनर्निर्माण शुरू भएको हो। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिन्टेण्डेण्ट चक्रवर्ती कण्ठका अनुसार 3 प्याकेजमा गरेर मन्त्री बस्ने घरहरूको पुनर्निर्माण शुरू भएको हो। अहिलेको स्वीकृत समय तालिका अनुसार काम भयो भने आगामी असोज महिनापछि अर्थात दशैं तिहारको आसपास मन्त्रीहरू भैंसेपाटी स्थित नयाँ सरकारी आवासमा सर्न पाउने देखिएको छ। नागरिक दैनिकमा प्रदेश सरकारमा थपिँदै बेरुजुको भार शीर्षकमा विनोद सुविदीले विराटनगरबाट र सन्देश श्रेष्ठले गण्डकीबाट लेख्नु भएको खबर छ। किसानको आर्थिक हैसियत उकास्दै कालो सुन शीर्षकमा अमर खटकाले इटहरीबाट लेख्नु भएको खबर पनि छापिएको छ। ताप्लेजुङको मेरिङदिन गाउँपालिका 1 का 47 वर्षीय हरि लिम्बुले 10 वर्षदेखि अलैंची खेती गर्दै आउनु भएको छ। अघिल्लो वर्ष 30 मन अलैंची उत्पादन गरेका लिम्बुले यस वर्ष उत्पादन राम्रो भएकाले थप 5 मन उत्पादन बढ़ने अपेक्षा गर्नुभएको छ। पूर्वी पहाड़ी जिल्लामा सामान्य ढंगले अलैंची लगाउँदै आएका किसान अहिले व्यावसायिक खेतीमा रमाउन थालेका छन्। अलैंची खेती विस्तारसँगै उत्पादन र आमदानी पनि बढ़ेको किसानहरूको अनुभव रहेको छ। भित्रीपन्नामा बाल बालिकालाई कमैया कमलरी राख्न नपाउने विधेयक संसदमा शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको छ। बाल बालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने भनी स्पष्ट कानूनी प्रतिबन्ध लगाउने गरी विधेयक संसदमा दर्ता भएको हो। सरकारले संघीय संसदको प्रतिनिधि सभामा दर्ता गरेको बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयकमा नयाँ व्यवस्थाका रूपमा बाल बालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने उल्लेख गरिएको छ। कोशी सरकारबाट बाहिरियो कांग्रेस नेकपा जाने शीर्षकमा विनोद सुवेदीले लेख्नु भएको खबर छ भने लुम्बिनीमा भदौ 1 मा मुख्यमन्त्रीले विश्वासको मत लिने शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा मिनी संसद नागरिकको पहरेदार कि सरकारको छाया शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको खबर छ। सरकारलाई जवाबदेही बनाउनुपर्ने संसदीय समितिहरूकै भूमिका कमजोर देखिएको उल्लेख गरिएको छ। बरू उल्टै सरकारको प्रतिरक्षामा देखिएपछि अधिकांश समितिमाथि प्रश्न उठ्न थाले भनिएको छ। पत्रकार श्रेष्ठ पक्राउ गोपनीयता हनन गरेको आरोप शीर्षकमा खबर छ। पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हिजो साँझ ललितपुर स्थित उहाँकै निवासबाट पक्राउ गरेको छ। श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाण्डुको प्रहरी टोली परिचालित थियो। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीतको कसूर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भित्रीपन्नामा सत्तारूढ़ सांसदकै झण्डै 2/3 सदस्य भएको प्रतिनिधि सभामा कोरम पुग्ने मुश्किल शीर्षकमा खबर छ भने एमाले नेतृत्व पुनर्गठन गर्ने महासचिवको प्रस्ताव ओलीले गरे होल्ड शीर्षकमा गंगा विसीले खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संयुक्त राज्य अमेरिकामा बाल बालिका खोप कार्यक्रममा व्यापक परिवर्तन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास दशकौंदेखिको वैज्ञानिक प्रमाणविहीन रहेको समेत बताएको छ। राष्ट्रपति ट्रम्पले सोमबार विद्यालयमा अनिवार्य गरिएका खोप सम्बन्धी नियमको पुनरावलोकन गर्न आदेश दिनुभएको थियो। सो आदेशका विरूद्धमा विश्व स्वास्थ्य संगठनले आपत्ति जनाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रूसी व्यापारिक जहाज कब्जा गरे त्यसको जवाफ रूसले पनि प्रतिकार गर्ने कदम चाल्ने समेत चेतावनी दिनुभएको छ। प्रशान्त महासागरमा रूसी नौसेनाको अभ्यासको अन्तिम चरणका क्रममा उहाँले केही देशका अधिकारीले अन्तर्राष्ट्रिय समुद्री कानून उल्लंघन गर्दै रूसी आर्थिक संस्थामा जहाज तथा अन्य शान्तिपूर्ण पानी जहाजको आवागमनलाई अवरोध गर्न सृजना गर्न खोजेको समेत बताउनु भएको थियो। र ब्राजिलले पछिल्ला चार दशकमा फ्रान्सको क्षेत्रफल भन्दा दोब्बर बढ़ी प्राकृतिक वनस्पति गुमाएको छ। प्राकृतिक वनस्पति घट्दा एलनिनोका कारण हुने खडेरी, बाढ़ी र डढेलो जस्ता चरम मौसमी घटनाको प्रभाव बढ़न सक्ने एक अध्ययनले जनाएको हो।
0: साझा खबरमा अब खेलकुदको खबर। रेड पाण्डा म्याराथन प्रतियोगिताको तेस्रो संस्करण सोलुखुम्बुमा हुने भएको छ। आगामी भदौ 20 गते सोलुखुम्बुको सल्लेरीमा हुने रेड पाण्डा नेटवर्कले जानकारी दिएको छ। बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ। साउन 25 26 गतेसम्म मदन भण्डारी स्पोर्टस एकाडेमीको आयोजनामा बुटवलमा खेल हुनेछ। बुटवलमा बसेको 11 पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। एपीएफका क्षतिज खनाल, पीस फिटनेसका विष्णु कचुवाल र आर्मीका प्रफुल्ल महर्जन लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टनको सेमी फाइनलमा पुग्नु भएको छ। शीर्ष 8 वरियताका पुरूष एकलतर्फ समूह ए क्षतिजले दोस्रो जीत हात पार्दै सेमी फाइनलमा स्थान बनाउनु भएको हो।
1: नागरिकको दैनिकी सजिलो बनाउन सांसदलाई गुनासो र सम्बोधनको प्रयास। कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब नागरिकको गुनासो र आवश्यकता सम्बोधनका लागि सांसदको भूमिका। नागरिकका आवश्यकता पूरा गर्न र गुनासो सुन्नका लागि सरकारका विभिन्न तह र निकाय संघदेखि स्थानीय तहसम्मै सक्रिय छन्। तर आफ्नो निर्वाचन क्षेत्रबाट चुनिएका सांसदसँग पनि उनीहरूको माग र गुनासो धेरै आउने गरेको छ। यसका लागि सांसदको भूमिका र गुनासो सुन्ने संयन्त्र कस्तो छ, हामीले पर्सा 1 निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँग कुराकानी गरेका छौं।
4: जनताहरूले जुन माध्यमबाट मसँग भेट्न खोज्नुहुन्छ, जुन माध्यमबाट उहाँहरूलाई मलाई भेट्न सजिलो हुन्छ त्यसै माध्यमबाट उपलब्ध छु। फोन गर्नुहुन्छ भने म फोनैबाट उपलब्ध छु।
1: 24 घण्टा जहिले गरे पनि उठाउने हो कि कस्तो खालको छ?
4: जस्तो म सम्भव भएसम्म अब सुतेको बेलामा अब चाहिँ कुनै कार्यक्रमहरूमा भएको बेलामा सदनमै भएको बेलामा भन्दा बाहेक अरू बेला त फोनमा कुराकानी।
1: यो तीनवटै अवस्थामा पनि आउँछन् फोनहरू, सुतेको बेला, कहिले सदनमा भएको बेला, कार्यक्रमको?
4: फोन त 24 घण्टा आउँछ र त्यसमा अब हामीले सम्भव भएसम्म चाहिँ फोन उठाएर जनताको कुराहरू सुनिदिने, अति जरुरी हुँदाखेरि अब कल ब्याक गर्ने, अब त्यो फोन उठाउन नसकेको अवस्थामा कल ब्याक गर्ने।
1: सबै कल मिस हुँदाखेरि तपाईँले फेरि फिर्ता गर्नुहुन्छ?
4: भ्याएसम्म हामी त्यो चाहिँ कल ब्याक गर्छौँ। र मैले त बिरगंजमा आफ्नो क्षेत्रमा एउटा सचिवालय खोलेको छु। पैसा दिएर नदिएर भन्दा पनि अब त्यो जो जहाँ जसरी उपलब्ध हुन सक्छ त्यसरी नै त्यो सचिवालयमा बसेर साथीहरूले सहयोग गर्नु भएको।
1: भनेको गुनासो सुन्नको लागि पनि एकजना त्यो अधिकारी जस्तो भनेर सचिवालयमा तपाईँले राख्नुभयो?
4: एकदम, एकजना नै, मैले त एउटा प्रशासनिक गुनासोहरू सुन्न, एउटा कुनै अस्पताल सम्बन्धी चाहिँ स्वास्थ्य सम्बन्धी गुनासो सुन्न, सबै अलग अलग भ्याएसम्म सकेसम्म मैले त्यसरी फोकल पर्सन तोकेर राखिदिएको छु।
1: त्यसबाट के सजिलो हुँदो रहेछ सांसदलाई?
4: त्यसबाट अब यस्तो हो, अब जस्तो हाम्रो क्षेत्रको त्यहाँका मतदाताहरूलाई परेको जस्तो कसैलाई अब कि स्वास्थ्य सम्बन्धी केही चाहिँ समस्या पर्यो, हस्पिटलमा उहाँहरूको सहज पहुँच भएन, उहाँहरूलाई कहीँ बेड नपाइरहेको हुनुहोला, कुन रोगको चाहिँ बिरामी कुन हस्पिटलमा लानुपर्ने होला, जनताले सानसानो कुराका पनि यो संसदसँग त्यो चाहिँ चाहना आकांक्षा राखेका हुन्छन् कि मेरो जनप्रतिनिधिले यो गर्दै हुन्थ्यो, मलाई यसमा चाहिँ सहयोग गर्दै हुन्थ्यो भनेर त्यो जनताहरूको त्यो आकांक्षा हुन्छ समय दिनको लागि। त्यो सम्बन्धी एकजना व्यक्ति राखिदिएको छु।
0: वर्षा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: प्रहरीको पोसाक खरिदको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन, सांसद र प्रहरी प्रमुख बीच नोकझोक, कांग्रेस पूर्व सभापति देउबा आज स्वदेश फर्किँदै।
0: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना, खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण, भाका दिएको म्याद सकिँदा पनि सर्पको ठोकाई विरूद्धको औषधि आपूर्ति हुन सकेन।
1: खाद्यले आफ्ना उत्पादनको बजार व्यवस्थापनका लागि नयाँ रणनीति बनाउँदै मासु र अण्डाको मूल्य बढ्दा पनि किसान घाटामा बिचौलियाको हालीमुहाली।
0: अमेरिकाद्वारा बालबालिकाको खोप कार्यक्रममा गरिएको परिवर्तनको विश्व स्वास्थ्य संगठनको आपत्ति, व्यापारिक जहाज कब्जा गरे प्रतिकार गर्ने रूसी राष्ट्रपतिको चेतावनी।
1: र सोलुखुम्बुमा तेस्रो संस्करणको रेड पाण्डा म्याराथन हुने, 14 पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टनको अन्तिम खेल भोलि बुटोलमा, अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता असोज दोस्रो साता।
0: साझा खबरको अन्तिममा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ सरकारले दिइरहेको आश्वासन र उपभोक्ताले ग्यासको सिलिण्डर पाउन नसकेको विषयवस्तुमा। पछिल्लो समयमा सरकारले सबै व्यवस्था भइरहेको दावी गरेको छ तर उपभोक्ताबाट असन्तुष्टिका स्वरहरू सुनिन छोडेको छैन। यहाँ एउटा खुल्ला मैदान जस्तो छ, दुईजना व्यक्तिहरू एक अर्काको बीचमा संवाद गरिराखेका छन् र त्यहाँमध्ये रहेका एकजनाको हातमा पत्रिकाको त्यो चिरकटो जस्तो छ जहाँ उपलब्ध छ लेखिएको छ। उनी केही भन्दैछन्, ग्यास मल सबै तथ्याङ्कमा जताततै छ तर बजारमा चाहिँ फिटिक्कै देखिँदैन त।
1: हस्तो प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
2: आदरणीय श्रोताहरू, तपाई जुनसुकै स्थानमा हुनुहुन्छ, परमेश्वरको अनुग्रह, शान्ति र प्रेम तपाईँको जीवनमा प्रशस्त होस् भन्ने हाम्रो प्रार्थना छ। आज पनि हामी परमेश्वरको वचनबाट जीवन परिवर्तन गर्ने सत्यहरू सिक्न एकसाथ भेला भएका छौं। अघिल्लो अध्ययनमा हामीले एउटा महत्वपूर्ण सत्य सिक्यौं। यो संसारका सबै कुरा एक दिन बितेर जानेछन्, तर परमेश्वरको प्रेम, उहाँको करूणा र उहाँको उपस्थिति कहिले समाप्त हुँदैन। हामीले यो पनि बुझेका छौं कि हाम्रो जीवनको सबैभन्दा ठूलो आवश्यकता धन, प्रतिष्ठा वा सफलता भन्दा पनि परमेश्वरको अनुग्रह र उहाँको उपस्थिति हो। उहाँ मात्रै सबै प्रशंसाको योग्य हुनुहुन्छ। त्यसैले आदरणीय श्रोताहरू, हाम्रो जीवन उहाँको वचनले भरिनुपर्छ।
1: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, र दाई हामीले अघिल्लो अध्ययनमा धेरै हौसला पाएका थियौं, तर आज फेरि मेरो जीवनमा अर्को संघर्ष चाहिँ सुरु भएको छ। मैले धेरै योजनाहरू बनाएको छु, धेरै निर्णय गर्न खोजिरहेको छु, तर जति धेरै आफ्नै बलमा अघि बढ्न खोज्छु त्यति नै मन अशान्त हुन्छ। कहिलेकाहीँ लाग्छ मैले परमेश्वरलाई विश्वास गर्छु त भन्छु, तर मेरो जीवनको निर्णय भने अझै पनि आफ्नै हातमा राख्न खोजिरहेको छु जस्तो मलाई महसुस हुन्छ। अनि अर्को कुरा, संसारमा धेरै मानिसहरूले मुक्ति पाउने फरक फरक बाटोहरू बताउँछन्। कसको कुरा मान्ने? सही बाटो कुन हो? परमेश्वरको इच्छा कसरी बुझ्ने? म साँच्चै नै सही निर्णय चाहिँ गर्न चाहन्छु दाई।
2: तपाईँले धेरै महत्वपूर्ण प्रश्नहरू उठाउनुभयो। वास्तवमा धेरै मानिसहरू यही संघर्षमा छन्। परमेश्वरलाई विश्वास गर्ने तर जीवन उहाँलाई पूर्ण रूपमा सुम्पन नसक्ने, आफ्नै योजनामा भरोसा गर्ने तर परिणामले निराश बनाउने। आजको अध्ययनमा हामी भजनहरूबाट एउटा गहिरो सत्य सिक्नेछौ। हामी केवल यी भजनहरू पढ्ने होइनौ, यी भजनहरूको अर्थ पनि बुझ्नेछौ। किन कठिनाईको बीचमा पनि परमेश्वरलाई धन्यवाद दिनुपर्छ? किन उहाँले हामीलाई कहिलेकाहीँ कठिन बाटो हुँदै डोर्याउनुहुन्छ? किन हाम्रो सम्पूर्ण जीवन उहाँको हातमा सुम्पिनु आवश्यक छ? हामीले यो पनि बुझ्नेछौ कि परमेश्वरको योजना हाम्रो योजना भन्दा धेरै महान हुन्छ। उहाँले हाम्रो भविष्य देख्नुहुन्छ, त्यसैले उहाँलाई पूर्ण रूपमा समर्पित हुनु नै बुद्धिमानी हो। त्यसैले श्रोताहरू, यदि तपाईँ पनि जीवनका निर्णयहरूमा अल्मलिरहनु भएको छ, भविष्यप्रति चिन्तित हुनुहुन्छ वा परमेश्वरको इच्छा बुझ्न चाहनुहुन्छ भने आजको अध्ययन तपाईँको लागि विशेष हुन सक्छ। अब आउनुहोस्, नम्र हृदयका साथ परमेश्वरको जीवित वचनलाई यो मुक्तिको मार्ग अध्ययनको यात्रामा सुनौ।
3: प्रभु येशु ख्रीष्टको उच्च र सामर्थ्य नाममा तपाईँ सबैलाई मेरो जय मसीह अनि यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको यो वचन अध्ययनलाई आरम्भ गरौं। अति नै दयालु अनि महान परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं किनकि तपाईँको अनुग्रहको कारण आज हामी

यो बिहानी पखलाई देख्न सकेका छौ। प्यारो प्रभुजी, तपाईँको भलाइको निम्ति धन्यवाद छ। तपाईँले आफ्नो वचनद्वारा हामीलाई धेरै धेरै आशिष गर्नुभएको छ, धन्यवाद छ। प्रभुजी, प्रार्थना छ कि आउने दिनहरूमा पनि यसरी नै हामीलाई आशिष दिनुहुनेछ। हाम्रो वचन अध्ययनमा, हाम्रो आत्मिक जीवनमा, हाम्रो परिवारमा, हाम्रो पेसामा अनि हरेक अन्य कुराहरूमा पनि प्रभु, किनकि प्रभु तपाईँ मात्र हाम्रो सहारा हुनुहुन्छ, तपाईँ मात्र हाम्रो सहायता हुनुहुन्छ जसमा हामी भर पर्न सक्छौ, आश्रित हुन सक्छौ। प्रभु, हामी प्रार्थना गर्छौ विशेष गरेर ती श्रोताहरूको निम्ति जो दुःखमा छन्, निराशमा छन्, आँसुमा छन्, कठिनाईमा छन्, तिनीहरूमाथि दया गर्नुहोस् प्रभु। मलाई थाहा छैन आज तिनीहरूको स्थिति कस्तो होला, तिनीहरूको हृदयमा के गुजरिरहेको होला, प्रभुजी तपाईँ जान्नुहुन्छ। अनि तपाईँ अति नै प्यारो, दयालु, कृपालु प्रभु हुनुहुन्छ। प्रभुजी उनीहरूमाथि अनुग्रह गर्नुहोस्। यो वचन अध्ययनलाई पनि तपाईँको हातमा राख्छु, यसबाट पनि आफ्नो महिमा लिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 107 देखि 109 अध्यायसम्मबाट देख्न गइरहेका छौं। मित्र, भजन 107 अध्यायले भजनहरूको पुस्तकको व्यवस्था खण्डको आरम्भ गर्छ। त सबभन्दा पहिले हामी देख्नेछौ भजन संग्रह 107, जुनको विषय हो परमेश्वर भला हुनुहुन्छ। यो भजन अति नै धेरै गरी अभुजय गरिएको छ। अरू त के, अति नै उक्तम टिप्पणीकार मेथ्यू हेनरी, जससँग यो भजनको बारेमा भन्ने धेरै कुरा थियो, तर यसको खास कुरा चुकाए, किनभने उसले यसको अगमबाडिक पक्षको देखेनन्। म विश्वास गर्दछु कि अहिलेसम्म तपाईँले यी भजनहरूमा गहिरो अर्थ देखिरहनु भएको छ जब तिनीहरूलाई तिनीहरूका उचित प्रसंगमा राखिन्छन्। यो पथभ्रष्ट यहुदीका गीत हो जब उनी प्रतिज्ञाको मुलुकमा पुनः प्रवेश गर्दछन्। साथै यो भजनसँग आज हाम्रो दिनमा हाम्रो निम्ति विशेष अर्थ छ र युगौं युगौंदेखि परमेश्वरका जनहरूका हृदयहरूलाई आशिष दिएका छन्। त सबभन्दा पहिले हामी देख्नेछौ परमेश्वरको ईश्वरीय कृपा। उहाँले यात्रीहरू, तीर्थयात्रीहरू, मुसाफिरहरूलाई बाटो देखाउनुहुन्छ। भजन संग्रह 107 1-2 पदमा भनिएको छ, भजन संग्रह 107 1-2 पदमा, परम प्रभु धन्यवाद चढ़ाऊ, परम प्रभुमा धन्यवाद चढ़ाऊ, किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करुणा सदाको निम्ति रहिरहन्छ। परम प्रभुको छुटकारा गराउनु भएकाहरूले यसै भनुन्, ज जसलाई उहाँले विरोधीको हातबाट मोल तिरेर छुटाउनु भएको छ। मित्र, हामीले यो धेरै भन्न आवश्यक छ, परमप्रभुले छुटकारा गराउनु भएकाहरूले यसै भनन्, यता उता वरपर गएर उहाँको निम्ति गुनासो र आलोचना नगर्नुहोस्। यदि तपाईँ विश्वासी हुनुहुन्छ भने अरूलाई भन्नुहोस् कि उहाँ कति भला असल हुनुहुन्छ। उहाँ असल हुनुहुन्छ, तर आज उहाँसँग संसारमा असल नाम छैन। परमेश्वरको प्रतिष्ठा, आदर खराब छ, अनि प्रतिष्ठा नै मानिसले तपाईँको बारेमा सोच्दछन्। अधिकांश उहाँका पक्षमा छैनन्, तर त्यहाँ खालि केही कम मानिसहरू छन् जो उहाँको साक्षी गवाहीमा उभ्दछन्, खड़ा हुन्छन् र अरूलाई उहाँको पक्षमा भएर असल वचन दिन्छन्, भन्छन्। यदि तपाईँलाई यसको सन्देह लाग्छ भने वरिपरि हेर्नुहोस्, संसारतिर हेर्नुहोस्, अन्य जाति धर्महरूको विचार गर्नुहोस्। परमेश्वरको सम्बन्धमा तिनीहरूको धारणा अति नै डरवाना भयानक छ।
उहाँलाई नष्ट गर्ने देवको बारेमा चित्रित गरिएको छ। बचाउन होइन, त्यस्तो देव जस कहाँ नजिक जान पहुँच गर्न अति नै कठिन छ, र त्यो परमेश्वर जसले आफ्ना सृष्टिहरूमाथि कति पनि व्यक्तिगत रुचि लिँदैन, न उसले तिनीहरूलाई प्रेम गर्नुहुन्छ। धेरै मानिसहरू सोच्दछन् कि उहाँ एक प्रकारको पुलिस हो जो केही गल्ती गराईमा पकड्नलाई कुनामा पर्खिरहेको छ। यो नै धेरै मानिसहरूको सोचाइ हो परमेश्वरको सम्बन्धमा। मित्र, यदि त्यहाँ कोही छ जो परमेश्वर असल हुनु हुन्छ भन्ने छन् भने त्यो उहाँले छुटकारा गराउनुभएका जनहरू हुन्, उहाँले उद्धार गर्नुभएका जनहरू हुन्, अनि त्यो तपाईँ र म हौ। परमेश्वर असल भला हुनुहुन्छ, यो सत्य हो। अनि तीन पदमा भनिएको छ, र तिनीहरूलाई देश देशबाट, पूर्व र पश्चिमबाट, उत्तर र दक्षिणबाट भेला गर्नुभएको छ। परमप्रभु पूर्व पश्चिम उत्तर दक्षिणबाट मानिसहरूलाई भेला गरिरहनु भएको छ। तिनीहरूको को हुन् भन्दा परमेश्वर इसरायलको बारेमा यहाँ बोलिरहनु भएको छ। चारदेखि सात पदमा भनिएको छ, तिनीहरू उजाड स्थानमा मरूभूमिको बाटो गरी अल्म लिएर हिँडेका थिए। बास बस्न तिनीहरूले कुनै सार पाएनन्। भोका र प्यासा भई तिनीहरूलाई भाउन छुटेको थियो। तब तिनीहरूले सकसमा परमप्रभुको पुकार गरे र उहाँले तिनीहरूलाई संकष्टबाट छुटाउनुभयो। तिनीहरू बास बस्ने कुनै सहरमा पुगुन् भनेर उहाँले तिनीहरूलाई सिधा बाटोतिर डोर्याउनुभयो। मित्र, आज साथमा भनिएको छ, तिनीहरू बास बस्ने कुनै सहरमा पुगुन् भनेर उहाँले तिनीहरूलाई सिधा बाटोतिर डोर्याउनुभयो। यो कुरामा याद राखौं कि भजन 107 भजनहरूको व्यवस्था खण्डको आरम्भ गर्छ, जुन मोसाद्वारा लेखेको पञ्चशास्त्रको अन्तिम पुस्तक हो। यो खण्ड परमेश्वरको वचनको स्तुति, प्रशंसा र सिद्धतासँग व्यवहार गर्दछ। व्यवस्था 28 अध्याय 64 र 65 पदमा परमेश्वरले पहिले नै इसरायलीहरूलाई भन्नुभयो कि तिनीहरूको पापको कारण तिनीहरू छरपष्ट छरिनेछन्। पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिहरूका बीचमा परमप्रभुले तिमीहरूलाई तितर बितर पार्नुहुनेछ। त्यहाँ तिमीहरूले तिमीहरूका पुर्खाहरूले नजानेका काठ र ढुङ्गाका अन्य देवताहरूको पूजा गर्नेछौ। ती जातिहरूको बीचमा तिमीहरूले चयन पाउने छैनौ, औ आफ्नो भन्ने तिमीहरूको जग्गा नै हुँदैन। परमप्रभुले तिमीहरूलाई बेचैनी, असहायपन र निराशाले भरिदिनुहुनेछ। यो नै शताब्दी शताब्दीदेखि, युगौं युगौंदेखि यहुदीहरूको तस्विर भएको छ, जब तिनीहरूले परमेश्वरको आज्ञा उल्लंघन गरे र आफ्ना मुलुकबाट बाहिर थिए। तर परमेश्वरले तिनीहरूलाई एकपल्ट भेला गराउनुहुनेछ र तिनीहरूलाई त्यस मुलुकमा पुनः ल्याउनु भएर आफ्नो प्रतिज्ञाको पूरा गर्नुहुनेछ। यो उहाँका आफ्ना मानिसहरूको जीवनमा ईश्वरीय कृपाको अद्भुत तस्विर हो। यसले मेरो सम्बन्ध पनि, मेरो विषयमा पनि बताउँछ। परमेश्वरले यो विश्वको उजाड स्थान मरुस्थलमा आउनु भएर मलाई उद्धार गर्नुभयो।

परमेश्वर इसरायल राष्ट्रसँग व्यवहार गर्ने कामको अन्त गर्नुभएको छैन। तिनीहरूको निम्ति उहाँको महान उद्देश्य छ, योजना छ भविष्यमा, अनि यो कुरा तपाईँ र मेरो निम्ति सत्य छ। यो खण्डसँग हाम्रो निम्ति सन्देश छ। त्यसपछि हामी देख्नेछौ परमेश्वरको क्षमा, उहाँले कैदीहरूलाई छुटकारा दिनुहुन्छ। यो स्तुति प्रशंसाको अर्को कोरसको उल्लेखसँग आरम्भ हुन्छ। आठ पदमा भनिएको छ, आठ पदमा, मानिसहरूले परमप्रभुको करुणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँको प्रशंसा गरून्। जब हामी यो भजनमा भएर जान्छौ, हामी यो कुराको थाहा पाउनेछौ कि परमेश्वरले कैदीहरूलाई छुटकारा दिनुहुन्छ र हामी मानिसको कैदमा तस्विरको देख्छौ। यसले कष्टको समय यानी आइरहेको महाक्लेश अवधिमा इसरायलको वर्णन गर्दछ। यदि मानिस त्यस समयमा कैदमा हुन्छ भने परमेश्वरले उसलाई छुटकारा दिनुहुनेछ र त्यस मुलुकमा फर्काएर ल्याउनुहुनेछ। दोस्रो विश्वयुद्धको अवधिमा जर्मनीको कैदमा हजारौं यहुदी मानिसहरूको बारेमा सोचौ र तिनीहरू सबैजना बाहिर मुक्त भएर आएनन्। सायद त्यसबेला कतिजनाले यो भजनको विचार गरे सोचे। दशपदमा भनिएको छ, जो जो अन्धकार र घोर अन्धकारमा दुःख र संगलाले बाँधिएका भएर बसेका छन्। यो कैदीहरूको असहायपन स्थितिको वर्णन हो। अनि आगे पद 14-16 भनिएको छ, उहाँले तिनीहरूलाई अन्धकार र घोर अन्धकारबाट पार गर्नुभयो र उहाँले तिनीहरूका बन्धनलाई टुक्रा टुक्रा पारिदिनुभयो। मानिसहरूले परमप्रभुको करुणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँको प्रशंसा गरून्, किनभने उहाँले पितलको मूल ढोकाहरू भाँचिदिनुभयो र फलामे गजबारहरू काटेर टुक्रा टुक्रा पारिदिनु भएको छ। मित्र, यो कुरामा याद गरौं कि कसरी प्रभुले सिमोन पत्रुसलाई कैदबाट बाहिर निकाली ल्याउनुभयो र कसरी उहाँले रातमा कैदमा हुँदा पाउल र सिलासलाई छुटकारा दिनुभएथ्यो। उही समयमा उहाँले हामीलाई पापको कैद खानाबाट छुटकारा दिनुभएको छ। परमेश्वरले हामीलाई क्षमा दिनुभएको छ। परमेश्वरसँग मित्र हरेकको निम्ति क्षमा छ। कसैले भन्ला, यदि त्यहाँ क्षमा भए किन मलाई क्षमा दिएन, अरू त के आज पनि कैदमा क्षमा माफको ग्रहण गर्नै पर्छ। मैले एकजना कैदीको बारेमा सुनेको थिएँ जसलाई कैदबाट अदालतले क्षमा माफ गरिदियो, तर उसले त्यसको ग्रहण गरेन अनि कैद खानाका अधिकारीहरू दोधारमा अन्योलमा परे। अब त्यस्तो व्यक्तिसँग के गर्ने जसलाई कैदबाट मुक्तिको छुटकाराको क्षमा माप दिएको छ, त्यो माप क्षमाको ग्रहण गर्न चाहँदैन। अन्तिममा न्यायाधीश कहाँ बिन्ती निवेदन गरियो र उसले भन्यो त्यो मानिस कैदमा रहनु पर्नेछ। मित्र, कुनै व्यक्तिले आफू स्वतन्त्र हुनभन्दा पहिले क्षमाको मापको ग्रहण गर्नु पर्दछ। परमप्रभुसँग तपाईँको निम्ति क्षमा माप छ। प्रभु येशु ख्रीष्टमा हामीसँग पापको क्षमा र अपराधहरूको माप छ, तर हामीले यसको ग्रहण गर्नुपर्छ। तपाईँले अहिलेसम्म आफ्नो क्षमाको ग्रहण गर्नुभएको छ? यो भजन परमेश्वरको कृपाको अद्भुत तस्विर हो। भविष्यमा धेरै इसरायलीहरू कैदमा पर्नेछन् र परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुभएर तिनीहरूको मुलुकमा ल्याउनुहुनेछ। त्यसपछि हामी देख्नेछौ परमेश्वरको सिद्धता, उहाँले समस्याहरूको समाप्त गर्नुहुनेछ। यो पनि उही स्तुति प्रशंसाको कोरससँग शुरू हुन्छ। 21 पदमा भनिएको छ, मानिसहरूले परमप्रभुको करुणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँको प्रशंसा गरून्। अनि मित्र, हामी पनि यो गरौं। अनि 22 पदमा भनिएको छ, औ तिनीहरूले धन्यवादको बलिदान चढाउन् र भजन गाउँदा उहाँका कार्यहरूको वर्णन गरून्। परमेश्वर तपाईं र मैले उहाँका धन्यवाद र स्तुति प्रशंसाको भेट लिएर आएको चाहनुहुन्छ जब हामी उहाँका जान्छौं। परिणामस्वरूप हेब्रू 13:10-15 पदमा भनिएको छ, हाम्रो एउटा वेदी छ जसबाट खानालाई मण्डपको सेवा गर्नेहरूलाई अधिकार छैन, किनकि प्रधान पुजारीले पाप बलिको रगत पवित्र स्थानमा

0: ल्याएका जनावरहरूका शरीर छाउनी बाहिर लगेर जलाइन्छन्। यसै कारण येशूले पनि उहाँको आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउनलाई ढोका बाहिर शासन भोग्नुभयो। यसकारण हामी पनि उहाँको निम्ति निन्दा सहेर छाउनी बाहिरै उहाँ कहाँ जाउँ, किनकि हाम्रो यही रहिरहने सहर छैन, तर अब आउने चाहिँ हामी खोज्दछौं। तब उहाँद्वारा नै हामी निरन्तर स्तुतिको बलिदान परमेश्वरलाई चढाउ, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो। तपाईँले परमेश्वरलाई बलिदान दिन चर्चमा जान पर्खिरहनु पर्ने छैन, मतलब स्तुतिको बलिदान जुन हाम्रो ओठको फल हो त्यो परमेश्वरलाई चढाउन चर्चमै जान आवश्यक छैन या चर्चमा जान पर्खिरहनु पर्दैन। तपाईँ उहाँलाई के को लागि धन्यवाद दिन सक्नुहुन्छ? तपाईँ उहाँलाई सुरक्षाको निम्ति धन्यवाद दिन सक्नुहुन्छ, उहाँले यो वर्तमान घड़ीमा ल्याउनु भएको छ सुरक्षित रूपमा इत्यादिको निम्ति। आगे पद 23 र 24 भनिएको छ, ती मानिसहरू जो जहाजमा समुद्रमा जान्छन् र महासागरमा भएर व्यापार गर्छन्, तिनीहरूले परमप्रभुका कार्यहरू र गहिरो ठाउँमा उहाँको आश्चर्य कामहरू देख्छन्, किनभने उहाँले हुकुम दिनुहुन्छ र प्रचण्ड आँधी उठाउनुहुन्छ जसले त्यसका छालहरू उठाउँछन्। मित्र, भजनकारको समयमा जहाज चलाएर व्यापार गर्ने काम खतरनाक व्यापार थियो। जहाजमा चढ्ने मानिस यो कुरामा निश्चय थिएन कि उनी फेरि फर्केर सुरक्षित रूपमा आफ्नो घरमा आउँछन् या आउने छैनन्। आज हाम्रो दिनहरूमा हवाई जहाजमा वा पानी जहाजमा यात्रा गर्ने मानिस भन्दा धेरै परमेश्वरमा आफैलाई समर्पण गर्न तत्पर रहनु पर्थ्यो। ओह मित्र, यस्तो समयमा परमेश्वर कहाँ आफैलाई समर्पण गर्ने काम कति अद्भुत छ। त्यसपछि हामी देख्नेछौ परमेश्वरको शक्ति। उहाँ आफ्ना मानिसहरूमा प्रसन्न हुनुहुन्छ। 31 पदमा भनिएको छ, मानिसहरूले परमप्रभुको करुणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्चर्य कामहरूका निम्ति उहाँको प्रशंसा गरून्। मित्र, यो कोरस हो र हामी पनि यस कोरसमा सहभागी हुन सक्छौ, किनभने हामीलाई हाम्रा जीवनहरूमा आज परमेश्वरको शक्तिको आवश्यक छ। हामी मित्र, परमेश्वरको शक्ति नै मण्डलीलाई आज आवश्यक छ, अनि हरेक व्यक्ति विशेष विश्वासीहरूलाई त्यो शक्तिको आवश्यक छ। हामी शक्तिहीन हुनको एक कारण हो हामीले परमेश्वरलाई स्तुति प्रशंसा गरिरहेका छैनौं, जुन हामीले गर्नुपर्ने। 32 पदमा भनिएको छ, तिनीहरूले सभामा पनि उहाँकै शरण गरून् र बुढा प्रधानहरूका बैठकमा उहाँको प्रशंसा गरून्। मित्र, हामीले परमेश्वरको स्तुति प्रशंसा गर्न आवश्यक छ। शक्तिको पहिले स्तुति प्रशंसा जान्छ, यसले गाड़ीमा पेट्रोल हाल्छ र आगे बढ़न मदद गर्छ। अनि 43 पदमा भनिएको छ, जो बुद्धिमान छ त्यसले यी कुराहरूमा ध्यान दिनेछ र तिनीहरूले परमप्रभुको करूणाको विचार गर्नेछन्। एकजना स्थानीय केटीले करूणाको परिभाषा दिएको कुरालाई पढेथे। तिनले भनिन्, यदि तिमीले आफ्नो आमालाई ब्रेड र बटर माग्छौ र तिनले त्यो तिमीलाई दिन्छन्, त्यो दयापन हो, तर तिमीले नमागिकन तिनले यसमा जाम लगाएर दिन्छन् भने त्यो करूणा हो। मेरो मित्र, परमेश्वरको करूणा हामी माथि प्रशस्त छ यदि हामी उहाँका हौं भने, मतलब विश्वासीहरू हौं भने। त्यसपछि भजन 108 अध्यायबाट देख्नेछौ। यसको मुख्य विषय हो इसरायलको स्तुति र अधिकार। यो दाउदको अर्को भजन हो र यो अद्भुत भजन हो। पहिले आधी चाहिँ भजन 57 उही एउटै जस्तै हो र अन्तिम चाहिँ भजन 60 जस्तै हो। यसकारण यो आलोचना मुनि आएको छ र टालटुलको यानि जोडजाटको भजन भन्दछन्, तर त्यो कति पनि सत्य होइन। यदि अर्को भजनको अंशहरू एकैसाथमा जोडिएर फिलाइए परमेश्वरसँग यसमा उद्देश्य छ। भजन संग्रह 108 को एक पदमा भनिएको छ, मेरो मन स्थिर छ हे मेरा परमेश्वर, म गाउनेछु, मेरो आत्माले नै म स्तुति गाउनेछु। यो इसरायलका बाँकी रहेका ईश्वरीय भक्त जन, रेमनेन्ट, उद्धार पाएका र छुटकारा दिएका जनहरू जसलाई आफ्नो मुलुकमा ल्याएको छ, परमप्रभुको स्तुति प्रशंसा गरिरहेका छन्। हामीले यो अघिल्लो भजनमा देख्यौं, परमेश्वरले इसरायलीहरूलाई तिनीहरूको मुलुकमा ल्याउन गइरहनु भएको छ। उहाँले पूरा संसारबाट जम्मा गर्न गइरहनु भएको छ। मित्र, जब तिनीहरू आफ्नो मुलुकमा फर्किआउनेछन्, तिनीहरूले परमेश्वरको स्तुति प्रशंसा गर्नेछन्। सात पदमा भनिएको छ, परमेश्वरले आफ्नो पवित्रतामा भन्नुभएको छ, म प्रफुल्लित हुनेछु, सेकेमलाई म बाँड्नेछु र सुकोतको बेसीको म नाप गर्नेछु। म विश्वास गर्दछु कि इसरायल छुटकारा दिएका बाँकी रहेका भक्तजनहरूको वचनहरू हुन्। मित्र, तिनीहरूले आफैलाई आफ्नो अधिकारको प्राप्त गरेको र कुलहरू बीचमा जमिन विभाजनको देख्नेछन्। ओ, यो कस्तो हर्षको समय हुनेछ। त्यसपछि हामी देख्नेछौ भजन 109, यो मसीह सम्बन्धको भजन हो। यसले ख्रिष्टको दीनता र तिरस्कारको बताउँछ र यो अभिशाप युक्त भजन हो। यसलाई यहुदा इस्करियोतको तस्विर दिन्छ, किनभने सिमोन पत्रुसले यो भजन यहुदाको संकेतमा उद्धृत गरे। प्रेरित 1:20 भनिएको छ, किनभने भजनको पुस्तकमा यो लेखिएको छ, त्यसको वासस्थान उजाड होस् र त्यसभित्र बास गर्ने कोही नहोस् र त्यसको पदाधिकार अर्काले ल्याओस्। पदाधिकार चाहिँ रेखदेखको लागि कामको कर्तव्य थियो र सिमोन पत्रुसले यहुदाको स्थान लिन एकजना मानिसको चुनाव गरे। अनि मित्र, अहिले यो कुराको ध्यान दिनुहोस् कि कसरी यहुदा इस्करियोतको यसले वर्णन गर्छ। भजन संग्रह 109:6-9 भनिएको छ, तपाईँले कुनै दुष्टलाई त्यसमाथि नियुक्त गर्नुहोस् र कुनै विरोधी त्यसको दाहिने तर्फ खड़ा होस्, त्यसको इन्साफ हुँदा त्यो दोषी ठहरियोस् र त्यसको प्रार्थना चाहिँ पापमा परिवर्तन होस्, अनि त्यसका दिन थोरै हुन् र त्यसको पद अर्काले लियोस्, त्यसका छोरा छोरीहरू टुहरा हुन् र त्यसकी स्वास्नी विधवा होस्। यसले संकेत गर्दछ कि यहुदा इस्करियोतीको यानी यहुदा इस्करियोत विवाहित थिए र उसका बाल बच्चाहरू पनि थिए। अनि 10 भनिएको छ, त्यसका छोरा छोरीहरू डुलुवा भएर भिख माग्ने हुन् र आफ्नो उजाड ठाउँमा गएर आफ्ना खानेकुरा तिनीहरूले खोज्नु परोस्। मित्र, तपाईँ यो अभिशापयुक्त प्रार्थना भन्दा डरलाग्दो कुनै कुराको पत्ता लगाउन सक्नुहुन्न जुन यहुदाको निम्ति लागू थियो। जहाँसम्म मलाई थाहा छ कि कोही पनि यहुदा इस्करियोतीको पक्षमा भएर उसलाई बचाव गरिरहेका छैनन् र बचाव गर्न चाहँदैनन्। सम्भवत केही समकालीन न्यायाधीशहरू र संस्थाहरूले यहुदालाई निर्दोष र येशूलाई दोषी घोषणा गर्ने थिए। परमेश्वरको वचन यस विषयमा अति नै स्पष्ट छ, यहुदा दोषी व्यक्ति थिए र उनी निन्दित गुमेका मानिस थिए। यो भजन पापैमा निन्दित हुने काम वा गुम हुने कामको भयानक स्थितिको बताउँछ। मित्र, निन्दित हुने काम गुम हुने काम अति नै भयानक कुरा हो। वास्तवमा प्रभु येशूले भन्नुभयो मती 26:24, मानिसको पुत्रता साँच्चै उसको विषयमा लेखे बमोजिम जान्छ तर धिक्कार त्यस मानिसलाई जसद्वारा मानिसको पुत्र पक्राउ पर्नेछ। त्यो मानिस त नजन्मेको भए त्यसको निम्ति असल हुने थियो। प्रभु येशूले यो अति नै स्पष्ट बनाउनु भयो कि गुम हुने निन्दित हुने कामको वा निन्दित हुने कामको स्थिति भयानक कुरो हो। योहना 3:36 जहाँ उहाँले त्यो अद्भुत निमन्त्रण दिनुभयो, उहाँले यसको अर्को पक्षको दिनुभयो। उहाँले अन्धकार र ज्योतिको तुलना गर्नुभएर भिन्नता देखाउनुभयो। यहाँ भन्नुहुन्छ, जसले पुत्रमाथि विश्वास गर्छ त्यसमा अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्दैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ। मलाई थाहा छैन कि तपाईँ कसरी त्यस पदलाई यो भन्दा कडा कठोर बनाउन सक्नुहुन्छ। परमेश्वरको वचनले भन्छ, परमेश्वरको क्रोध त्यस मानिसमाथि पर्दछ जसले येशू ख्रीष्टलाई ग्रहण गरेका छैनन्, विश्वास गरेका छैनन्। तर येशू ख्रीष्टले हाम्रो निम्ति क्रुसमा परमेश्वरको क्रोधको सहनुभयो। उहाँले यो हाम्रो निम्ति गर्नुभयो अनि उद्धारको एउटै बाटो हो उहाँलाई विश्वास गर्नु। यदि हामी उहाँलाई विश्वास गर्दैनौ भने परमेश्वरको क्रोध हामी माथि आउँदछ। यो वास्तविकता बुझ्ने मन प्रभुले हरेकलाई दिउन्।
1: दाइ, आजको अध्ययनपछि मेरो हृदयमा धेरै शान्ति आएको छ। मैले महसुस गरेँ कि म आफ्नै योजनालाई सफल बनाउन धेरै संघर्ष गरिरहेको हुन्छु, तर परमेश्वरले त मेरो लागि अझ राम्रो योजना चाहिँ तयार गर्नुभएको रहेछ। मलाई सबैभन्दा धेरै हृदय छोएको कुरा चाहिँ के हो भने, कठिनाई आउँछ तर पनि परमेश्वरले आफ्ना सन्तानहरूलाई चाहिँ कहिले छोड्नुहुन्न। उहाँले सुन्नुहुन्छ, उद्धार गर्नुहुन्छ, मार्ग देखाउनुहुन्छ र अन्त्यसम्म पनि हामीलाई साथ दिनुहुन्छ। र आज मैले एउटा निर्णय पनि गरेको छु, अबदेखि मेरो जीवन, मेरो योजना, मेरो चाहना र मेरो भविष्य सबै प्रभु येशू ख्रीष्टको हातमा चाहिँ सुम्पनेछु, किनकि उहाँमा भन्दा सुरक्षित हात अरू कहीँ पनि छैन।
2: भाइ, तपाईँले एकदमै आशिषमय कुरा गर्नुभयो। आजको अध्ययनको सन्देश पनि यही नै हो। अघिल्लो अध्ययनले हामीलाई परमेश्वरको अनन्त प्रेम र उहाँको उपस्थितिको महत्व सम्झायो। आज हामीले यसैलाई अझ अगाडि बढाउँदै सिक्यौं कि परमेश्वरले हरेक परिस्थितिमा काम गरिरहनु भएको हुन्छ। कठिनाई, आधी, असफलता वा अन्याय, यी सबैभन्दा माथि उहाँको सार्वभौमिक योजना छ। हामीले यी भजनहरूको अर्थबाट केही महत्वपूर्ण सत्यहरू बुझेका छौं। परमेश्वरलाई पुकार गर्नेहरूलाई कहिले उहाँले त्याग्नुहुन्न। उहाँको योजना हाम्रो योजना भन्दा सधैं उत्तम हुन्छ। त्यसैले हाम्रो सम्पूर्ण जीवन उहाँको हातमा समर्पण गर्नुपर्छ। अन्याय वा दुःखको बीचमा पनि हामीले बदला लिने होइन, परमेश्वरको न्यायमा भरोसा गर्नुपर्छ। र सबैभन्दा महत्वपूर्ण कुरा, मुक्तिको एउटै बाटो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ बाहेक अरू कुनै मार्ग छैन जसले मानिसलाई परमेश्वरसँग मेल गराउन सक्छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0420 9797।

0: तपाईँको कथामा जस्तै वीर योद्धा बन्न सक्छु आमै?
1: अवश्य सक्नेछ।
2: It is not our intention to occupy the country, but merely to curb Nepalese aggression.
3: Ma baag ko dammar ho, malai sinu khane kukur nasa.

0: नेपालीहरू हाँसी हाँसी मर्न तयार छन्, तर कायर भई कदापि आत्मसमर्पण गर्दैन।
1: अझ ताजा छँदैछ रगतले लेखेको धेरै वर्ष अघिको कथा नाला पानीको।
2: Time check is 8 a.m. अहिले बिहानको 8 बजेको छ।

0: मेरो बिहे हुँदैछ
1: यसपालि के भने टर्छ
0: यसपालि टार्दिन म बिहे गर्छु
1: के रे
0: म ठिक भन्दैछु म तिमीसँग जिन्दगी बिताउन सक्दिनँ
1: किन
0: किनकि तिमीसँग भयो भने म पनि तिमी जस्तै काम

0: हेलो विक्रम,
1: हेर्नुहोस्
0: विक्रम कता छ?
1: ऊ भर्खर डिप्रेसनबाट मुक्त भइरहेको छ। उसले तपाईँसँग
2: कुरा गर्नु थियो कि
1: तपाईँको छाया पनि हेर्न चाहँदैन। यदि उसले माया गर्नुहुन्छ भने

0: customer satisfaction is our conjugen. New Aruniko Hotel and Restaurant Private Limited. Sultara Sangha Subhari Nagarpalika 55 Single Paso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited. Sultara Sangha Subhari Nagarpalika 55 Single Paso.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एकपटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिवादित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
4: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त
5: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाई राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध।

0: गराइन्छ। बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: मलाई माग्न घरमा अस्ट्रेलियन पियारोले केटा आएका छन्। म यो प्रेमसम्म नबस्न सक्दिन। इलम र ठेगान नभएको मान्छेसँग साइन गाँसेर मेरो यो पुरै जीवन धारामा पार्नु छैन।
1: तोडेर अनि अर्कैसँग नाता जोडेर तिम्रो जीवन फलिफाप हुन्छ भने म के नै भन्न सक्छु।

सम्बन्ध त बेखनासको हुँदैन, उताप चढाप हुन्छ, धरार आउँछ, झगडा हुन्छ, खल्ती पनि हुन्छ। यदि सँगै जिन्दगी बिताउने सपना देखेकै हो भने एकअर्काको गल्ती स्वीकार्न पनि सक्नुपर्छ। तिमीले ठुलो गल्ती गरे हाम्रो प्रेम सम्बन्ध तोडेर, र मैले पनि एउटा सुन्दर गल्ती गरेँ। तिमी जस्तो अवसरवादीसँग चोखो माया लाएर अब यो गल्तीलाई सुधार्ने मसँग कुनै हिम्मत छैन र दोहोऱ्याउने पनि छैन। दोहोऱ्याउने

0: Wait just a minute. We will return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एक मात्र विकल्प घले इन्टरप्राइजेस।
3: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौ, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदियौ, गर्मीबाट बचाऊ।
4: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
1: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842420254। भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-62-04-42, 9841-43-49-72, 9852-00-642।
2: Lambu FM

check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा स्वागत छ। म यमलिङ लामा। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। रोल्पामा गैरातीको पहिरोमा परि दुईजनाको मृत्यु, 10 जना बेपत्ता। उद्धार कार्य जारी। सल्यानमा जीप सहित 2 जना भेरी नदीमा खसेर बेपत्ता।

धुन्चे स्थित पासाङ लामो लोकमार्गबाट दुई युवकलाई प्रहरले पक्राउ गरेको हो। पक्राउ पर्नेमा रसुवाकै आमा छोदिङमो गाउँपालिका पाँचका 29 वर्षीय गोम्बो तामाङ र आमा छोदिङमो गाउँपालिका तीनका 24 वर्षीय तोपदेन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक दिल्लीराज सापकोटाले बताउनु भएको छ। पक्राउपछि उहाँहरूलाई लाङटाङ राष्ट्रिय निकुञ्ज धुन्चेमा बुझाएको प्रहरीले जनाएको छ। काठमाडौँको गोकर्णेश्वरस्थित कदम्बा गुम्बाको सहयोगमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका तीन स्थित विभिन्न विद्यालयका 250 जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको छ। बलेफी गाउँपालिका तीन स्थित भीमसेन मावि च्यान्डाँडा आधारभूत विद्यालय र सीमासिंह आधारभूत विद्यालयका विद्यार्थीहरूलाई 1,10,000 रूपियाँ बराबरको स्टेशनरी सामग्री वितरण गरिएको टासी दावा लामाले बताउनु भएको छ। अविरल वर्षाका कारण आएको पहिरोले रोल्पाको थवाङ गाउँपालिका पाँच कोटल बारा क्षेत्रमा घर पसल र गोठ पुरिँदा दुईजनाको मृत्यु हुनका साथै 10 जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी र स्थानीयवासी परिचालित छन्। पहिरोमा परेकाहरूको खोजी कार्य जारी रहेको रोल्पाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले बताउनु भएको छ। गैराती गाउँ माथिबाट आएको पहिरोले कमल बहादुर पुन मगरको घर पुरिएको प्रहरीले जनाएको छ। पहिरोमा परि थवाङ पाँचका करिब 18 वर्षीय शान्ति पुन मगर र 67 वर्षीय कमल बहादुर पुन मगर पुरिएको अवस्थामा फेला परेका छन्। पहिरोमा परि 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगर घाइते भएका छन्। दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यसै गरी छिन्चु जाजरकोट सड़कको सल्यानस्थित भेरी नदीमा खसेर हिजो जीपसहित दुईजना बेपत्ता भएका छन्। भेरी नदीमा खसेर बेपत्ता हुनेमा जीपका चालक सल्यानको कुमाखा गाउँपालिका पाँचका 23 वर्षीय हेमराज बिसी र सिद्ध कुमाखा गाउँपालिका चारका 20 वर्षीय भीमबहादुर राणा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी दीपक पातलीले बताउनु भएको छ। सोही जीपमा सवार अन्य दुईजना भने सामान्य घाइते भएका छन्। बालुवा संगीबाट सल्ली बजार फर्किँदै गरेको लु 1-30-22 नम्बरको जीप दुर्घटनामा परेको हो। जीप सड़क लाइनबाट 50 मिटर तल भेरी नदीमा खसेर बेपत्ता भएको छ। वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक प्रकाशक किशोर श्रेष्ठ पक्राउ परेका छन्। उहाँलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको बागडोलबाट हिजो साँझ 8 बजेतिर पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार पत्रकार श्रेष्ठलाई महिला सम्बन्धी कसुरमा छानबिन गरी पक्राउ गरिएको बताउनु भएको छ। उहाँलाई सोधपूछका लागि पक्राउ गरिएकाले उहाँमाथि अनुसन्धान हुने खड्काले बताउनु भएको छ। वरिष्ठ पत्रकार श्रेष्ठ जनआस्था साप्ताहिक पत्रिकाका सञ्चालक समेत हुन्। श्रेष्ठ विरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा विद्युतीय अपराध सम्बन्धी जाहारी दर्ता भएको र सोही जाहारीका आधारमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो। पेट्रोलियम पदार्थ तथा ग्यासको कालो बजारी गर्ने, पेट्रोल पम्प ढुवानी गर्ने ट्याङ्कर र ग्यास डिलरको इजाजत पत्र लाइसेन्स खारिज गर्ने सम्मको कार्यवाही गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आयोजना गरिएको अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापन बारे सरकारवाला निकायसँगको छलफल कार्यक्रममा उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले कालो बजारीमा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याएर अधिकतम कार्यवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो। सभापति अन्सारीले पेट्रोलियम पदार्थ सम्बन्धी छुट्टै ऐन तथा कालो बजारी नियन्त्रण सम्बन्धी विधेयक तयार पार्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र माथहातका निकायलाई आवश्यक तयारी अघि बढ़ाउन निर्देश गरेको छ। राहदानी विभागले विद्युतीय राहदानी ई पासपोर्ट उत्पादन क्षमतामा उल्लेख्य वृद्धि गरेको छ। विभागले साउन 25 गते एकै दिन 5,878 विद्युतीय राहदानी छापना सफल भएको छ। विद्युतीय राहदानीको बढ़दो मागलाई सम्बोधन गर्न
उत्पादन क्षमता विस्तार गर्दै आएको विभागले पछिल्लो समय दैनिक 5,000 भन्दा बढ़ी राहदानी उत्पादन गर्न थालेको छ। विभागले यसलाई विद्युतीय राहदानी सेवाको क्षेत्रमा उल्लेखनीय प्रगति भनिएको छ।

विभागको उत्पादन क्षमता दैनिक 1500 राहदानी रहेको थियो। विभागले नेपाली नागरिकलाई सहज, सरल, छिटो, छरितो तथा प्रभावकारी रूपमा विद्युतीय राहदानी उपलब्ध गराउने उद्देश्यले सेवा प्रणाली र राहदानी उत्पादन क्षमतामा विस्तार गरेको हो। विभागका अनुसार बढ़दो मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता विस्तार गरिएको र सेवाग्राहीलाई समयमै राहदानी उपलब्ध गराउन क्षमता थप वृद्धि भएको जनाएको छ। सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी कार्यालयहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएपछि सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालय नै पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्यलतालाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सहज, सरल र प्रभावकारी नागरिक मैत्री बनाउने लक्ष्य राखिएको छ। कोलम्बो खबरमा अब विदेशको खबर। कोलम्बियामा गएको विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 265 जना पुगेको छ भने कम्तीमा 500 जना बेपत्ता भएका छन्। कोलम्बियाका राष्ट्रपति डेला एस्प्रियलाले हिजो साँझ दिनुभएको जानकारी अनुसार भूकम्पमा परिमृत्यु हुनेको संख्या 265 जना पुगेको छ भने कम्तीमा 500 जना बेपत्ता रहेका छन्। नागरिक स्तरबाट सञ्चालित तथ्याङ्कले भने भूकम्पमा परि 4100 भन्दा बढ़ी बेपत्ता भएको बताएका छन्। डेला एस्प्रेलाका अनुसार भूकम्पमा परि 25800 भन्दा बढ़ी परिवार प्रभावित भएका छन्। पीड़ितहरूलाई जीवितै फेला पार्ने र उद्धार गर्ने समय घर्किँदै जाँदा सबैभन्दा बढ़ी प्रभावित शहरहरू काली परेइरा, मानिजालेसा र क्विबाडोमा उद्धार टोलीहरूले भग्नावशेष पहुँचाउने काम तीव्र पारेको छ। भग्नावशेषमा पुगेकाहरूको उद्धारका लागि भूकम्प गएको 48 देखि 72 घण्टाको समयलाई अत्यन्त महत्वपूर्ण मानिन्छ। त्यसैले पनि यतिखेर त्यहाँ सहायता संस्थाहरूले जीवितै व्यक्तिहरूको उद्धारका लागि युद्ध स्तरमा काम गरिरहेको प्राप्त समाचारमा जनाएको छ। यसैबीच भूकम्प गएको 36 घण्टापछि भग्नावशेषमा फँसेकी 32 वर्षीय महिलालाई हिजो बेलुका जीवितै उद्धार गरिएको छ। उद्धार टोलीले लगातार 10 घण्टाको प्रयासपछि परेरा शहरमा भत्किएको भवनको भग्नावशेषबाट डानियला लार्गो नाम गरेकी महिलाको उद्धार गरेको हो। 4 वटा कंक्रीट ढलान तोडेर लार्गो नाम गरेकी ती महिलाको उद्धार गरेको प्राप्त खबरमा जनाएको छ। विदेशकै खबरमा कंगोमा इबोला भाइरसको संक्रमण तीव्र रूपमा फैलिएको छ। इबोलाका कारण 2000 भन्दा बढ़ीको मृत्यु भएको जनाएको छ। पछिल्लो 3 हप्तामा कम्तीमा 1000 जनाको मृत्यु भएको जनाएको छ। भाइरस खतरनाक दरमा फैलिएको उल्लेख गरेको छ। मंगलबारसम्म कंगोका 5 प्रान्तमा 4381 जनामा इबोला भाइरसको संक्रमण पुष्टि भएकोमा 2011 जनाको मृत्यु भएको छ। महामारीको तीव्र गतिमा बढ़िरहेको छ भने अन्तर्राष्ट्रिय अधिकारीहरूले संक्रमण नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपील गरेका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पूर्वाधार सुदृढ़ीकरण गर्न लिटामा डब्ल्यूएचओद्वारा निर्मित उपचार केन्द्रको विस्तार भइरहेको घोषणा गरेको छ। खेलम्बो खबरमा अब खेलकुदको खबर। राजधानीमा पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता जारी छ। एपीएफका क्षितिज खनाल, पीस फिटनेस क्लबका विष्णु कटवाल र नेपाल आर्मीका प्रफुल्ल महर्जन लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको शीर्ष 8 पुरूष एकलतर्फ सेमी फाइनलमा प्रवेश गर्नुभएको छ। समूह ए को लीग खेलमा क्षितिजले दोस्रो जीत हात पार्दै सेमी फाइनलमा स्थान पक्का गर्नुभएको हो। क्षितिजले बुधबार दोस्रो खेलमा नेपाल पुलिसका जीवन आचार्यलाई 21-13, 23-21 हराउनुभयो। क्षितिजले आफ्नो पहिलो खेलमा नम्बर 1 तथा पूर्व विश्व जुनियर शीर्ष खेलाड़ी प्रिन्स दाहाललाई पराजित गर्नुभएको थियो। यस्तै एपीएफका प्रिन्स दाहालले दोस्रो खेलमा नेपाल पुलिसका सुनिल जोशीमाथि 21-14, 21-19 को जीत निकाल्नुभयो। यस समूहमा प्रिन्स र सुनिल जोशीको 1-1 जीत भएको छ। सुनिलले पनि आफ्नो पहिलो खेलमा पुलिसकै जीवन आचार्यमाथि जीत निकाल्नु भएको छ। यस्तै समूह बी को दोस्रो खेलमा आफ्नो प्रतिद्वन्दीमाथि जीत हात पार्दै विष्णु कटवाल र प्रफुल्ल महर्जन पनि सेमी फाइनलमा पुग्नुभयो।
हामी हेलम्बु खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। रोल्पामा गैरातीको पहिरोमा परि दुईजनाको मृत्यु, दसजना बेपत्ता, उद्धार कार्य जारी। सल्यानमा जीव सहित दुईजना भेरी नदीमा खसेर बेपत्ता। अब पेट्रोल र ग्यासको कालोबजारी गरे डिलरको इजाजत खारेज हुने। राहदानी छपाईमा छलाङ, एकै दिन 5878 ई पासपोर्ट तयार। कोलम्बियामा भूकम्पमा परि 265 जनाको मृत्यु, भूकम्प गएको 36 घण्टापछि एक महिलाको जीवितै उद्धार। कंगोमा इबोला भाइरसको संक्रमण तीव्र, मृतकको संख्या 2000 नाग्यो। र पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता जारी। हेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबर लिएर मध्याह बाह्र बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म ङ्यामलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।

0: दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404054
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083/84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
2: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083/1 प्रवेश परीक्षा 2083/29 बिहान 7 बजे कक्षा सञ्चालन 2083/1 सम्पर्क नम्बर 011-26-342 011-62-4 42 98-41-43-49-72 98-512-00-642
3: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: minute, just a minute. We will return back.
1: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
2: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
2: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
2: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफ 89.6 मेगाहर्ज।

Helembu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: இளம்பு பிரேக் டைம்.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
3: बा
4: हजुर बुहारी
3: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
4: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98-493-40-667 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: हेलम्बु FM 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: wait just a minute. We will return back. Return back.
1: वहीं के पारो वहीं मित्र ये तुम साले अल गोरु जाई अल बांधेर कोता सम्म को यात्रा है मित्र
2: मित्र छस्तो लारा बने पतिरा जाऊं बनेरा इन्हें को आमिता
3: ये आमा हो शांगल बोलो बने पाने पुगनो बने विशेष काम जे क्या चाहिए
2: आप भाई किन्हों उन्होंने मेरे भाई टाइम मात्रा लगाएर बोलना नहीं अब सुट पॉइंट सिलाउन बने पतिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बने पानी जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 9849 13 27
4: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक
7: हाम्रा सेवाहरू
4: स्टेशनरीका सम्पूर्ण सामानहरू
7: फोटोकपी प्रिन्ट
4: कलर प्रिन्ट
7: पीवीसी आईडी कार्ड
4: सबै प्रकारका खेलकुद सामग्रीहरू
7: सबै तहको तथा विभिन्न पुस्तकहरू
4: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
7: ट्रफी
4: मायाको चिनो
7: मेडल
4: फ्रेम
7: जर्सी सेटहरू तथा प्रिन्ट
4: सब्लिमेसन प्रिन्ट
7: जर्सी प्रिन्ट
4: कस्टमाइज कप प्रिन्ट
7: मेटल फोटो प्रिन्ट
4: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ
4: सेवा स्टेसनरी एन्ड सप्लायर्स
7: कन्ट्याक्ट नम्बर 9841924274
8: चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक्स रुम विथ एसी हट एन्ड कोल्ड वाटर एलइडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणीको gmail.com contact 011-620-326-9860-98-2293 New Aroniko Hotel and Restaurant Private Limited Chautara Sagar Subali Nagarpalika 5 Sindhupalcho
9: हेलम्बु FM 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो

0: இளம்பு பிரேக் டைம்.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अविभाजित सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे?
2: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
1: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
3: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
1: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
4: संविधानको अनुसूची छमा प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची सातमा संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची नौमा भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त
2: संघ

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र

र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404054

0: बाह्रै मित्र यदुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानुपर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849213727
6: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ तर ती सूचना मिथ्या पनि हुन सक्छन् तपाईँले हेरेको पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने
7: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन् सूचनाको स्रोत जाँच्ने
6: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन् विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्
7: सूचनाको क्रस चेक गर्नुहोस् सूचनाको एउटै स्रोतको भर नपर्नुहोस् यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्
6: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्
7: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ
6: याद राख्नुहोस् सही सूचनाले तपाईंलाई सबल बनाउँछ तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्
7: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्
6: सही निर्णय गर्न सही सूचना चाहिन्छ सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ
7: आउनुहोस् सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ सुसूचित हुनुहोस् चनाखो रहनुहोस्
6: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ सत्य समाचारको खोजी गरौं
8: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिष्ट्रारको कार्यालय
9: In the mix.
10: Hi, this is Britney Spears.
11: Bitch, what up, this is Jay-Z.
12: This is Jennifer Lopez.
9: The mix.
13: 89.6 FM.

0: it. Just a minute. We will return back. Return back.
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
11: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
11: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
11: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
12: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

नमस्कार, मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। तीनतर्फ पहिरो खस्दा भोटेकोसी नदीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। रोल्पा पहिरो अपडेट, मृतकको संख्या 3 पुग्यो। बेपत्ता 9 जनाको खोजी कार्य जारी। अब पेट्रोल र ग्यासको कालोबजारी गरे डिलरको इजाजत खारेज हुने। राहदानी छपाईमा छलाङ, एकै दिन 5,878 ई पासपोर्ट तयार। कोलम्बियामा भूकम्पमा परि 265 जनाको मृत्यु। भूकम्प गएको 36 घण्टापछि एक महिलाको जीवितै उद्धार। कंगोमा इबोला भाइरसको संक्रमण, तीव्र मृतकको संख्या 2,000 नागे। र पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता जारी। भोटेकोसी गाउँपालिका 2 लिपिङको पारिपट्टी चीनतर्फ न्यालम स्थित झङमु पोस्ट नजिक ढुङ्गामाटो सहितको पहिरो खस्दा भोटेकोसी नदीको बहाव प्रभावित भएको छ। चीनतर्फबाट नेपालतर्फ बग्ने भोटेकोसी नदीमा पहिरो खस्दा नदीको बहाव करिब आधा रोकिएको जनाएको छ। यसले नदीको तल्लो तटीय क्षेत्रमा जोखिम बढ़न सक्ने भएकाले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी बारविसे बजार, बलेफी गाउँपालिका क्षेत्रका ड्याम साइट, लामसागु, खाड़ीचौर, अधेरी, कोठे, बलेफी, सुकुटे, चेहरेर, दोलालघाट बजार आसपासका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरिएको छ। नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सतर्क रहन आग्रह गरिएको छ। दोलखाको मेलुङ गाउँपालिका 4 घरभई तामाकोसी 5 जलविद्युत आयोजनामा कार्यरत 35 वर्षीय गोपाल थामी करण्ट लागेर गम्भीर घाइते भएका छन्। उनलाई सोही आयोजनाको फलामको रड लगायतका सामानहरू गौरीशंकर गाउँपालिका 8 स्थित टुनिटार लैजाने क्रममा रडले बिजुलीको तारमा छुँदा करण्ट लागेको दोलखा प्रहरीले जनाएको छ। उनलाई सिंहटीमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरद्वारा काठमाडौँ लगिएको हो। घाइते थामीको काठमाडौँ स्थित कीर्तिपुर वर्ण अस्पतालमा उपचार भइरहेको र थामीको गम्भीर अवस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले बताउनु भएको छ। यस्तै दोलखाकै बैतेश्वर गाउँपालिका 6 बाँदरको आक्रमणबाट स्थानीय पशुराम घिमिरे घाइते भएका छन्। बारीमा मकै खान आएको बाँदर धपाउने क्रममा बाँदरले आक्रमण गर्दा उनी घाइते भएको स्थानीयले बताएका छन्। काठमाडौँको गोकर्णेश्वर स्थित कदम्बा गुम्बाको सहयोगमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका 3 स्थित विभिन्न विद्यालयका 250 जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको छ। बलेफी गाउँपालिका 3 स्थित भीमसेन मावि च्यान डाँडा आधारभूत विद्यालय र सीमा सिंह आधारभूत विद्यालयका विद्यार्थीहरूलाई 1,10,000 रूपियाँ बराबरको स्टेशनरी सामग्री वितरण गरिएको टासी दावा लामाले बताउनु भएको छ। लम्बु खबरमा अब राष्ट्रिय खबर। रोल्पाको थबाङमा पहिरोले घरहरू पुरिँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ भने 9 जना बेपत्ता भएका छन्। थामाङ गाउँपालिका 5 कोटल बारामा गए राति अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठहरू पुरिँदा 3 जनाको मृत्यु भएको हो। 9 जना बेपत्ता भएका छन् भने 2 जना घाइतेको उद्धार गरिएको छ। बुधबार राति पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घर सहित स्थानीयका 6 घरगोठ पुरिएको प्रहरीले जनाएका छन्। ती घरगोठमा मानिससँगै पशु चौपायहरू पनि पुरिएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाले दिएको जानकारी अनुसार पहिरोमा परेर थाबाङ गाउँपालिका 5 60 वर्षीय कमलबहादुर पुन मगर, 18 वर्षीय शान्ति पुन मगर र 71 वर्षीय मनरखी पुन मगरको मृत्यु भएको छ। 22 वर्षीय हिमाल पुन मगर, 25 वर्षीय संजय घरती मगर घाइते भएका छन्। बेपत्ता हुनेमा सो स्थानकी 40 वर्षीय जुनकुमारी पुन मगर, 75 वर्षीय डलबहादुर पुन मगर, 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बलबहादुर पुन मगर, 72 वर्षीय लीलबहादुर पुन मगर, 71 वर्षीय मणि पुन मगर र 67 वर्षीय हस्तकला रोका मगर रहेका छन्। पहिरोमा 2 बालबालिका पनि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा 9 वर्षीय असीम पुन मगर र 6 वर्षीय अशोक पुन मगर छन्। घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपनिरीक्षक पञ्चकुमार बाखुको कमाण्डमा विपद उद्धार सामग्री र शोकको परिवारको टोली खटिएको छ। वरिष्ठ पत्रकार तथा जन आस्थाका सम्पादक प्रकाशक किशोर श्रेष्ठ पक्राउ परेका छन्।
उहाँलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको बागडोलबाट हिजो साँझ 8 बजेतिर पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरका प्रहरी वरिष्ठ परीक्षक सन्तोष खड्काका अनुसार पत्रकार श्रेष्ठलाई महिला सम्बन्धी कसुरमा छानबिन गरी पक्राउ गरिएको बताउनु भएको छ। उहाँले सोधपूछका लागि पक्राउ गरिएकाले उहाँमाथि अनुसन्धान हुने खड्काले बताउनु भएको छ। वरिष्ठ पत्रकार

0: कोलम्बो खबरमा अब विदेशको खबर। कोलम्बियामा गएको विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 265 जना पुगेको छ भने कम्तीमा 500 जना बेपत्ता भएका छन्। कोलम्बियाका राष्ट्रपति डेला एप्रिसिएलले हिजो साँझ दिनुभएको जानकारी अनुसार भूकम्पमा परि मृत्यु हुनेको संख्या 265 जना पुगेको छ भने कम्तीमा 500 जना बेपत्ता रहेको छ। नागरिक स्तरबाट संचालित तथ्याङ्कहरूले भने भूकम्पमा परि 4,100 भन्दा बढ़ी बेपत्ता रहेको देखाएको छ। डेला एप्रिसिएलाका अनुसार भूकम्पमा परि 25,800 भन्दा बढ़ी परिवार प्रभावित भएका छन्। कंगोमा इबोला भाइरसको संक्रमण तीव्र रूपमा फैलिएको छ। इबोलाका कारण 2,000 भन्दा बढ़ीको मृत्यु भएको जनाएको छ। पछिल्लो 3 हप्तामा कम्तीमा 1,000 जनाको मृत्यु भएको जनाएको छ। भाइरस खतरनाक दरमा फैलिरहेको उल्लेख गरेको छ। मंगलबारसम्म कंगोका 5 प्रान्तमा 4,381 जनामा इबोला संक्रमण पुष्टि भएकोमा 2,011 जनाको मृत्यु भएको जनाएको छ। महामारीको तीव्र गतिमा बढ़िरहेको छ भने अन्तर्राष्ट्रिय अधिकारीले संक्रमण नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपील गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पूर्वाधार सुदृढीकरण गर्न लिटामा डब्ल्यूएचओद्वारा निर्मित उपचार केन्द्रको विस्तार भइरहेको घोषणा गरेको छ। राजधानीमा पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता जारी छ। एफईएफका क्षितिज खनाल पीस फिटनेस क्लबका विष्णु कटुवाल र नेपाल आर्मीका प्रफुल्ल महर्जन लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टन प्रतियोगिताको शीर्ष 8 पुरूष एकलतर्फ सेमी फाइनलमा प्रवेश गर्नुभएको छ। समय एक लेख खेलमा क्षितिजले दोस्रो जित हात पार्दै सेमी फाइनलमा स्थान पक्का गर्नुभएको हो। क्षितिजले हिजो दोस्रो खेलमा नेपाल पुलिसका जीवन आचार्यलाई 21-13, 23-21 हराउनु भएको छ। क्षितिजले आफ्नो पहिलो खेलमा नम्बर 1 तथा पूर्व विश्व जुनियर शीर्ष खेलाड़ी प्रिन्स दाहाललाई पराजित गर्नुभएको थियो। यस्तै एफईएफका प्रिन्स दाहालले दोस्रो खेलमा नेपाल पुलिसका सुनिल जोशीमाथि 21-14, 21-19 को जित निकाल्नु भएको छ। यससम्ममा प्रिन्स र सुनिल जोशीको 1-1 जित भएको छ। सुनिलले पनि आफ्नो पहिलो खेलमा पुलिसकै जीवन आचार्यमाथि जित निकाल्नु भएको थियो। यस्तैसम्म बीको दोस्रो खेलमा आफ्नो प्रतिद्वन्दीमाथि जित हात पार्दै विष्णु कटुवाल र प्रफुल्ल महर्जन पनि सेमी फाइनलमा पुग्नु भएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। चिन्ता छ पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। रोल्पा पहिरो अपडेटमा मृतकको संख्या 3 पुग्यो। बेपत्ता 9 जनाको खोजी कार्य जारी। अब पेट्रोल र ग्यासको कालो बजारी गरे डिलरको इजाजत खारेज हुने। राहदानी छपाईमा छलाङ। एकै दिन 5,878 ई पासपोर्ट तयार। कोलम्बिया भूकम्पमा परि 265 जनाको मृत्यु। भूकम्प गएको 36 घण्टापछि एक महिलाको जीवितै उद्धार। कंगोमा इबोला भाइरसको संक्रमण तीव्र। मृतकको संख्या 2,000 नाग्यो। र पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता जारी। मध्याह बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर दिउँसो 3 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस्त, नमस्कार। मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा

0: सेन्टर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011 26 342 0

0: wait just a minute. We will return back. Return back. New Aruniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagat Sugadi Nagarpalika 5 Sindhupalso. Our services: deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Shagat Sugadi Nagarpalika 5 Sindhupalso. Email: hotelaruniko@gmail.com. Contact: 011-620-326. 9860-982293. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Shagat Sugadi Nagarpalika 5 Sindhupalso.
1: वहीनी के पार वही मित्र ये तुम साले अल गोरु जाई अल बांधेर कोता सम्म को यात्रा है मित्र
2: मित्र 600 लारा बने पतिरा जाऊँ बने रा इने को आमिता
3: ये आमा हो शांगने बोलो बने पाने पुगने पाने विशेष काम जे क्या चाहिए
2: आप भाई किन्हे उन्होंने मेरे भाई टाइम मात्रा लगायेर बहनों ने अब सुट पॉइंट सिलाउन बने पत्ती रचै लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बने पानी जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालम त
4: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 9849-29-13-27
7: स्वस्थ जीवनको लागि सही निर्णय गरौं धुम्रपान त्यागौ जीवन बचाऊ
8: धुम्रपानका असरहरू फोक्सोको क्यान्सर मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ मुटु रोग उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ दम खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ
7: धूम्रपानबाट बच्ने उपायहरू धूम्रपान सुरु नै नगर्ने धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने तनाव व्यवस्थापनका लागि व्यायाम खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने घर विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने घर विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने धूम्रपान छोडौ आफू पनि बाँचौ अरूलाई पनि बचाऊ
8: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

आदि तिम्रै लागि ती सबै खास खास थिए। तर आज विडम्बना अथवा समय ती सबै कथै कथा भइदिए, कथी कथा भइदिए मेरो प्रिय मान्छे।

0: wait just a minute. We will return back. Return back.
1: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु

0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: You are listening to Hillenware FM 89.6 MHz.
8: 89.6 MHz.
7: MHz.

0: இளம்பு பிரேக் டைம்.
1: ए बाबु हजार छ टर्च बालेर जाऊ.
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के.
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ. उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि.
2: अँ है, बल्ल सम्झे. सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो.
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि. मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो.
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ.
3: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
1: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
5: देख्नु भएन, औषधी हालेको.
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन. तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ. तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ.
5: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ.
5: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ.
5: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त परियो नि.
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ. यसका धेरै विधिहरू छन्. यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ.
5: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
6: एकदम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ.
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न.
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो.
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ. नमस्कार उपप्रमुखज्यू.
8: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त.
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो. खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई.
8: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ.
7: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू.
8: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है.
7: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ.
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो. अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ.
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो. तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं.
0: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: Wait, just a minute. We will return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदियौ, गर्मीबाट बचाऊ।
5: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 98-41-5167-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: Colombo FM 89.6 MHz.

0: இளம்பு பிரேக் டைம். Gmail.com. Contact 011-620-326-9860-98-2293. New Aroniko Hotel and Restaurant Private Limited, Chautara Shanga Subari Nagar Palika 5, Sindh Paso.
1: के पार मित्र ये रुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
2: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
1: ए आमा हो सानो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि बनेपा नै जानुपर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849-13-27-27
6: स्वस्थ जीवनको लागि सही निर्णय गरौं धुम्रपान त्यागौ जीवन बचाऊ
7: धुम्रपानका असरहरू फोक्सोको क्यान्सर मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ मुटु रोग उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ दम खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ
6: धूम्रपानबाट बच्ने उपायहरू धूम्रपान सुरु नै नगर्ने धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने तनाव व्यवस्थापनका लागि व्यायाम खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने घर विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने घर विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने धूम्रपान छोडौ आफू पनि बाँचौ अरूलाई पनि बचाऊ
7: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। तीनतर्फ पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित तल्लो तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह। कांग्रेस फुटको संघारमा पुगेका बेला देउबाको एन्ट्री। स्वदेश फर्किए लगतै गरे पार्टी एकताका आह्वान। रोल्पा पहिरोको अपडेटमा मृतकको संख्या 3 पुगे। बेपत्ता 9 जनाको खोजी कार्य जारी। पत्रकार किशोर श्रेष्ठको रिहाई माग गर्दै काठमाडौँ प्रहरी परिसर अगाडि प्रदर्शन। रूपान्तरणका सूत्रधार जु रोङजीको निधन र एसिसी प्रिमियर कपको नयाँ तालिका सार्वजनिक। नेपालले भदौ 15 बराइनसँग खेल्ने। भोटेकोशी गाउँपालिका 2 लिपिङको पारिपट्टि चीनतर्फ न्यालम स्थित झङमु पोस्ट नजिक ढुङ्गामाटो सहितको पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ। चीनतर्फबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीमा पहिरो खस्दा नदीको बहाव करिब आधा रोकिएको जनाएको छ। यसले नदीको तल्लो तटीय क्षेत्रमा जोखिम बढ़न सक्ने भएकाले स्थानीय प्रशासनले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। विशेष गरी बारविसे बजार, बलेफी गाउँपालिका क्षेत्रका ड्याम साइड, लामसागु, खाडीचौर, अदेरी, कोठे, बलेफी, सुकुटे, चेहरे र दोलालघाट बजार आसपासका बासिन्दालाई सावधानी अप्नाउन अनुरोध गरिएको छ। नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान सतर्क रहन आग्रह गरिएको छ। बारिश नगरपालिका 8 मानेश्वरा स्थित भित्री सड़कमा ढुङ्गा बोकेको टिफर पल्टिँदा 1 जनाको मृत्यु भएको छ। बुधबार साँझ करिब 6:50 मानेश्वरा बाटो बारविसेतर्फ आउँदै गरेको BA5X4110 नम्बरको टिफर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा टिफरमा सवार BA8K29 राजु लामा सड़क छेउमा हाम फालेका थिए। सोही क्रममा पल्टिएको टिफरले उनलाई च्यापेको थियो। इलाका प्रहरी कार्यालय बारविसेबाट खटिएको टोलीले उद्धार गरी नगर अस्पताल बारविसे पुर्याए पनि उपचारका क्रममा साँझ 7:45 चिकित्सकले मृतक घोषणा गरेका थिए। प्रहरीले सब पोस्टमार्टम पछि मृतकका बुवा हीरा बहादुर तामाङलाई जिम्मा लगाएको छ। दुर्घटनामा संलग्न टिफर चालक पाँचखल नगरपालिका 13 काभ्रेका 25 अनिश पाण्डेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी एकताका आह्वान गरेका छन्। करिब 5.5 महिना लामो विदेश बसाएपछि आज स्वदेश फर्किएका कांग्रेसका निवर्तमान सभापति देउवाले पार्टी एकताको आह्वान गर्नुभएको हो। उहाँले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएको बताउनु भएको छ। आज नेपाल फर्किएका देउवाले अपील पत्र जारी गर्दै आफू सेवकको रूपमा उपस्थित भएको बताउनु भएको छ। रोल्पाको थाङबामा पहिरोले घरहरू पुरिँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ भने 9 बेपत्ता भएका छन्। थाङबाङ गाउँपालिका 5 पोल्टा 12 गैराती अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठहरू पुरिँदा 3 मृत्यु भएको हो भने 9 बेपत्ता भएका छन् भने 2 घाइतेको उद्धार गरिएको छ। पत्रकार किशोर श्रेष्ठलाई बिना स्वार्थ रिहाईको माग गर्दै पत्रकारहरूले काठमाडौँ प्रहरी परिसर अगाडि प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघको अगुवाईमा भएको प्रदर्शनमा पत्रकारहरूले लालटिन देखाउँदै विरोध जनाएका छन्। प्रहरीले परिसर अगाडि प्रदर्शन गर्न रोकेपछि पत्रकारहरूले प्लेट कार्ड प्रदर्शन गर्दै कालोपट्टी बाँधेर परिसर बाहिर धरना दिएका थिए। प्रदर्शनमा सहभागीले प्रेस स्वतन्त्रता पुनर्बहाली गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं, पत्रकार किशोर श्रेष्ठलाई बिना स्वार्थ रिहा गर लगायतका नारा लेखिएको प्ले कार्ड प्रदर्शन गरेका थिए। प्युठानको स्वर्गधारी नगरपालिकाका विभिन्न स्थानमा माडी र लुङ्गी खोलाको किनारबाट 4 शव फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब परीक्षक डीएसपी नरहरि अधिकारीका अनुसार आज बिहानदेखि 4 शव फेला परेका हुन्। फेला परेका शवको पहिचान खुल्न सकेको छैन। स्वर्गधारी नगरपालिका 9 जुडापाटी स्थित माडी खोलाको किनारमा करिब 12-13 बालकको शव फेला परेको छ। बालक खोलाको छेउमा उत्तान अवस्थामा मृत फेला परेका हुन्। त्यस्तै स्वर्गधारी नगरपालिका 3 किमी चौर स्थित माडी खोलाको किनारमा कम्मर भन्दा माथिको भाग मात्र रहेको पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ। स्वर्गधारी नगरपालिका 4 गोठीबाङ स्थित माडी खोलाको किनारमा पनि 1 महिलाको शव फेला परेको छ। त्यसै गरी स्वर्गधारी नगरपालिका 5 सरूजा स्थित लुङ्गी खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा महिलाको शव फेला परेको छ।
अब विदेशको खबर। चीनलाई विश्व अर्थतन्त्रसँग थप गहिरो रूपमा जोड्दै तीव्र आर्थिक वृद्धिको आधार तयार पार्ने महत्वपूर्ण बजार सुधारका प्रमुख योजनाकार तथा पूर्व प्रधानमन्त्री जु रुङजीको 97 वर्षको उमेरमा निधन भएको छ। उनको निधनसँगै चीनको आर्थिक रूपान्तरणको एक महत्वपूर्ण अध्यायको अन्त्य भएको छ। सरकारी समाचार एजेन्सी सिन्हाका अनुसार रोगबाट पीड़ित उनको उपचारका क्रममा बुधबार बिहान बेजिङमा निधन भएको हो। चीनका शीर्ष राजनीतिक निकायले संयुक्त रूपमा जारी गरेको शोक सन्देशमा उनको जीवनलाई क्रान्ति, संघर्ष र गर्वसँग जोड़िएको जीवनका रूपमा चित्रण गरिएको छ। अब खेलकुदको खबर। एसियाली क्रिकेट काउन्सिल एसिसीले प्रिमियर कपको नयाँ खेल तालिका सार्वजनिक

0: सेवाको कुरा गरिरहेछौ। देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
0: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
9: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
9: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
8: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

अनि यो घाग्रो ठिक छ है घाग्रो केटीहरू ठिक छ।

0: இளம்பு பிரேக் டைம்.
1: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842420254।
3: बा
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 9894340667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
2: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-620-342 011-6200-442 98-41-43-49-72 98-512-00-642
2: एलम्बु FM 89.6 MHz।

हेलो, नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा सांगीतिक अभिवादन कार्यक्रम प्रतिभाको डबली तपाईँहरूको माझमा आज पनि आइसकेको छ। यो अपराह्नको समयमा यति बेला सुनिराख्नु भएको छ तपाईँले। तपाईँहरूको साथमा सदा चाहिँ आज पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता अन्जु। अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र राघव तामाङ हुनुहुन्छ, अनि साथमा चाहिँ तपाईँ मित्रहरू नै हुनुहुन्छ। यो अपराह्नको समय होइन, मजाले घाम लागिरहेको छ। तपाईँहरू आफ्नै कामधन्दातिर मस्त व्यस्त हुनुहुन्छ होला, अन्य विविध कामधन्दाहरूमा हुनुहुन्छ होला। जहाँ जस्तो अवस्थामा रहनु भए पनि कार्यक्रमलाई एकदमै माया गरेर सुनेर साथ दिनुहुनेछ भन्ने मैले आशा र अपेक्षा राखेकी छु। होइन, खाजा त अब खानु भइसक्यो होला, नखानु भएको भए पनि खानु है भनेर पनि भन्न चाहन्छु। होइन, अनि त्यसै गरेर उकाली ओह्राली भन्जाङ्गनी चौतारी अनि गाउँ बस्ती कुना कन्दरा होइन एकदमै व्यस्त बिजी हुनुहुन्छ होला। स्वास्थ्यको ख्याल गर्दै कामधन्दा गर्नुहोस् भन्छु। त्यसै गरेर तपाईँले चाहिँ हामीलाई साताको छ दिन सुन्न सक्नुहुनेछ। आइतबार बाहेकका दिनहरूमा तपाईँहरूको माझमा हामी आउने गर्दछौं। अपराह्नको 4 बजेदेखि 5 बजेसम्म एक घण्टा अवधि भएर यहाँहरूकै बीचमा रहेर भलाकुसारी गर्ने गर्दछौं। विशेषतः कार्यक्रम प्रतिभाको डबली तपाईँ हाम्रै प्रतिभा राख्ने डबली, तपाईँ हामीले नै फोन गरेर प्रतिभा राख्ने तपाईँ हाम्रै साझा डबली कार्यक्रम प्रतिभाको डबली। यस कार्यक्रममा चाहिँ तपाईँले फोन गर्नुपर्ने हुन्छ यी साथीहरू। फोन गरेर चाहिँ तपाईँले आफूभित्र भएका अनि आवाजद्वारा राख्न मिल्ने विभिन्न खालका प्रतिभाहरू चाहिँ राख्न सक्नुहुनेछ, सुनाउन सक्नुहुनेछ। जस्तै कार्यक्रममा फोन गरेर तपाईँले गीत गाउन सक्नुहुनेछ,